यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत निजी विद्यालय, निजी अस्पताल, सुनचारीका गरगहना तथा शेयर कारोबारमा नयाँ कर र शुल्कको व्यवस्था गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत शिक्षा, स्वास्थ्य, पूँजी बजार र करगहना व्यवसायमा नयाँ कर संरचना लागू गरेका छन्। सरकारले अब निजी क्षेत्रबाट संचालित विद्यालय र अस्पतालले लिने शुल्कमा 3% समता शुल्क असूल गर्ने व्यवस्था गरेको छ। आर्थिक विधेयक अनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लाग्नेछ। त्यस्तै निजी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामीबाट असूल गर्ने सेवा शुल्कमा 3% स्वास्थ्य समता शुल्क लगाउने भएको छ। सरकारले यस्तो शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित संस्थालाई भने शिक्षा समता शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
3: सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छूट तथा सुविधा दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै विभिन्न छूटको घोषणा गरेका हुन्। नेपालभित्र कृत्रिम खुट्टा, हातखुट्टा र अपाङ्गता सहायकी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट गरिएको छ। त्यसै गरी आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था गरिएको छ। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनका लागि तोकिएको सरकारी मूल्याङ्कन सम्मको रकममा पूँजीगत लाभ कर नलाग्ने व्यवस्था गरिएको छ। कृषि प्रशोधन उद्योगमा पहिले 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मशिनरी उत्पादन र उपकरणहरूको आयातमा लाग्ने मूल्य अभिवृद्धि करमा पनि छूट गर्ने व्यवस्था गरिएको छ। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
2: संघीय सरकारले तराई मधेसका लागि सन्तुलित बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष 83-84 को बजेट विनियोजनमा मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने तथा हुलाकी राजमार्ग, मध्य मधेस चतुर्भुज क्वाङजल र खानेपानी तथा कृषि उपजका लागि प्रशोधन केन्द्र स्थापना र चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीको स्रोत संरक्षण गर्ने लक्ष्य राखिएको छ। त्यस्तै जनकपुर धामलाई विभाग गन्तव्यका रूपमा विकास र ब्राण्डिङ गर्ने विषय बजेट प्राथमिकतामा परेको छ। अघिल्ला वर्षहरूमा समेत सो योजना परे पनि कार्यान्वयन फितलो छ। सरकारले बजेटमा राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ।
3: स्थानीय सरकारलाई अनुदान घटाएर प्रदेशमा वृद्धि गरिएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। तर स्थानीय तहमा पठाउने सामान्यकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती गरिएको छ। संघले प्रदेशलाई सामान्यकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्डमा टेकेर गर्ने सिफारिशका आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आइरहेको छ। आगामी वर्षमा संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। उक्त रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो।
2: त्रिभुवन विश्वविद्यालयको ओल्ड स्कोरमा सुधार आएको छ। सन् 2025 23.05 रहेको स्कोर 2026 बढ़ेर 23.52 पुगेको छ। टाइम्स हायर एजुकेशनको ऱ्याकिङमा यथावत रहे पनि स्कोरमा पनि सुधार आएको छ। विश्व ऱ्याकिङमा भने त्रिवी 1507+ छ। त्रिवीले ऱ्याकिङ बढ़ाउन भौतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखिको सहयोगी देश ओमानलाई नै आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले स्ट्रेट अफ हर्मुजको विवादमा इरानसँग सहकार्य गरे आफ्नै सहयोगी ओमानमाथि पनि सैन्य बल प्रयोग गर्ने चेतावनी दिएका हुन्।
2: अपराजित रहँदै इरानले नेपालमा भएको काभा महिला भलिबल च्याम्पियनशीपमा च्याम्पियन भएसँगै उपाधि रक्षा पनि गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शुक्रबार सम्पन्न फाइनलमा इरानले काजाकिस्तानलाई 3-1 सेटमा हराएको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको इरान अपराजित रहँदै च्याम्पियन भएको हो। कुल 5 खेल खेल्दा इरानले एउटा सेट मात्र गुमाउन पुग्यो। प्रतियोगिताभर इरान विपक्षी टोलीमाथि पूर्ण हावी भएको थियो।
3: अब विचार विश्लेषणको पालो। इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो डिपार्चर हुने अपेक्षा धेरैको थियो, तर तपाईँले सड़क वा यातायातमा कुनै रूपान्तरकारी योजना देख्नुभयो त? देख्नु भएन। बरु गत वर्ष भन्दा बजेट नै घट्यो। जलविद्युत वा सिंचाईमा त्यो कुनै ठूलो परियोजना देख्नुभयो? त्यो पनि देख्नु भएन। शिक्षाले देशको भविष्य निर्माण गर्छ। शिक्षामा त्यो रूपान्तरणकारी कुनै योजना आयो त? आएन। शिक्षामा बजेटको अनुदान घट्यो। शिक्षामा 20% बजेट विनियोजन हुनुपर्ने मान्यता छ, तर बजेट जम्मा 10% मात्रै विनियोजन भएको छ। सरकारले 5 वर्षमा 15 लाख रोजगारी सृजना गर्ने भनेको छ, अर्थात हरेक वर्ष 3 लाख रोजगारी सृजना हुनु ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ, तर वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो त? त्यो पनि सुनिएन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक पटक भन्ने गर्थे। जेएनजी आन्दोलनको बलमा भएको चुनावले लगभग प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो, तर अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन्। राजनीतिक हैसियत अनुसार डिपार्चर भुलेको बजेट शीर्षकमा जनार्दन बरालले अनलाइन खबरमा लेख्नु भएको टिप्पणी हो यो।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरिका करिब करिब 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट यहाँहरूले सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क.com मार्फत सुन्दै हुनुहुन्छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस नेपाली जनताहरूले मन पराउने कार्यक्रम हो र हामी बिहानै नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौ। र यतिखेर बजेटको चर्चा छ। हिजो जेठ 15 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार बजेट आएको छ र यो बजेटले जनताका आकांक्षाहरू जनताका भावनाहरू समेट्न सके कि सकेन, बजेट कस्तो किसिमको आयो र जुन 21.5 खर्ब बराबरको बजेट ल्याइएको छ यो बजेटले अब देशको विकास र समृद्धिमा कस्तो खालको काम गर्न सक्दछ, यसका मिश्रित प्रतिक्रियाहरू छन्। बजेट आइसके पछाडि विभिन्न अर्थविज्ञहरूले अर्थविदहरूले आफ्ना आफ्ना प्रतिक्रियाहरू दिने क्रम जारी पनि छ र कुल बजेट 21.24 अर्ब 34 करोड़ ल्याइएको छ। चालू खर्चतर्फ 12.70 अर्ब 58 करोड़ छ भने पूँजीगत खर्च 4.31 अर्ब 10 करोड़ छ र बजेटका स्रोतहरू यदि हेर्ने हो भने राजस्वबाट करिब 14.05 अर्ब 31 करोड़ अपेक्षा गरिएको छ, वैदेशिक अनुदानबाट 61.74 करोड़ अनुदान

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
3: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
4: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
2: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692665998
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
8: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै
2: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
3: के

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
2: दैनिक ₹197 मा ₹50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: लाई बिक्री गरिने मासिक 85 युनिट भन्दा बढ़ीको खपत भ्याट लगाउने व्यवस्था भएको हो। त्यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन त्यस्ता सेवा निर्यात आर्जित आयमा 50% कर छूट दिने व्यवस्था पनि गरिएको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाउने पनि उल्लेख गरिएको छ। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्ने, शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने लगायतका व्यवस्था गरिएको छ। त्यस्तै गरी जीवन बस्नेतले नै कारोबार दैनिकमा लेख्नु भएको छ, ऊर्जाको आयोजना भन्दा नीतिगत सुधारमा बजेटले जोड़ दिएको छ। यसका साथै विद्युत खपत गर्ने उपभोक्तालाई पहिलो पटक विद्युत खपतमा छूट दिने लगायतका विषय पनि रहेको छ। ऊर्जा क्षेत्रमा विकास बजेट र योजनामा व्यापक हेरफेर गरिएको छ। त्यस्तै गरी माग सम्बोधनले सकारात्मक लगानीकर्ता परिवर्तन देवकोटाले लेख्नु भएको छ, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारमा लगानीकर्ताहरू उत्साहित बनेका हुन्। आर्थिक विधेयकमा पूँजीगत लाभकरको दर बढ़ाइएको छ, यसमा भने लगानीकर्ताको मिश्रित प्रतिक्रिया आएको छ। सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा 95 कमा संशोधन गर्दै सरकारले करका दरहरू बढ़ाएको हो। नयाँ व्यवस्था अनुसार यसअघि कायम रहेको लाभकरको दरहरूमा 2.5% बिन्दुले वृद्धि भएको छ। त्यस्तै गरी उत्साहित देखिएको छ निजी क्षेत्र शीर्षकमा सरस्वती ढकालले कारोबार दैनिकमा लेख्नु भएको छ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेट निकै सकारात्मक रहेको उल्लेख गर्दै करका दरहरू घटाउने तथा व्यवसायका झन्झटहरू हटाउने विषय नै उत्साहित रहेको बताउनु भएको छ। अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजिएको जस्तो देखिएको छ। उहाँले भन्नुभयो, दुई तिहाईको सरकारले ल्याउनुपर्ने खालकै बजेट ल्याएकोमा हाम्रो प्रारम्भिक बुझाइ छ र हामी निकै सकारात्मक रहेका छौं। सरकारले निजी क्षेत्रलाई माया गरेको देखिएको छ। उहाँका अनुसार कृषिलाई प्रोत्साहन गर्न खोजेको र पूर्वाधारमा पनि सुधार गर्ने कार्यक्रमहरू अगाडि सारिएको निकै सकारात्मक रहेको छ। कार्यान्वयन नहुने विगतको प्रचलन कसरी अन्त्य हुन्छ भन्नेमा भने संशय रहेको निजी क्षेत्रले बताएको छ।
1: कान्तिपुर दैनिकमा मध्यम वर्गलाई माया, निम्नलाई न्यून शीर्षकमा बजेट बारेको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। व्यक्तिगत आयकर छूट सीमा दोब्बर गरी 10 लाख रूपियाँ, कर्मचारीको तलब 21% वृद्धि, नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बरले बढ़ाइयो, दलित बालबालिका कुपोषण भत्ता दोब्बर गरी मासिक 1,000, महिलाका लागि देशैभर ब्लू बस सञ्चालन गरिने, 2 करोड़सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिइने, डिजिटल भुक्तानी मार्फत खरिदको भ्याटमा 10% छूट दिने, जेन्जी आन्दोलनका घाइतेका लागि उद्यमशील कार्यक्रम, काठमाण्डुको शिवचाटारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना, एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्तीमा 15 शोधकर्तालाई फेलोशिप, आगामी वर्ष 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने, काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक बस सञ्चालन गर्ने, वैदेशिक लगानी फिर्तामा राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने, विज्ञान प्रविधि अनुसन्धानमा पूँजीगत खर्चको 1% बजेट छुट्याइएको छ र बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर पनि लगाइएको छ। कसरी जुट्ला स्रोत शीर्षकमा अर्को खबर छापिएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले योजना आयोगले तोकेको सिलिङ 1.5 खर्ब बढ़ीको बजेट अस्वाभाविक हो भन्ने अर्थमन्त्रीलाई पनि थाहा रहेको भनेर टिप्पणी गर्नुभएको छ। शिक्षा र स्वास्थ्यमा समता कर, बिजुली र राइड सेयरिङमा मूल्य अभिवृद्धि कर लगाइएको बारेमा सीमा तामाङ र सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, 3 मन्त्रालय मर्ज हुँदा पूर्वाधारमा ओइरियो बजेट शीर्षकमा लेखिएको छ भने भित्रीपन्नामा स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा वृद्धि शीर्षकमा ऋषिराम पौडेलले लेख्नु भएको खबर छ। आगामी वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा करमा के भयो फेरबदल शीर्षकमा खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। बेसिक तलबमा 10% बढ़्यो, 10% प्रोत्साहन भत्ता पनि थपियो, बजेटले कर्मचारीहरू उत्साहित शीर्षकमा छापिएको छ। पीपीए गरेर निर्माण नभएका परियोजनाको लाइसेन्स रद्द गरिने बारेको खबर पनि छापिएको छ भने ठूला परियोजनालाई उच्च प्राथमिकता दिइएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। कृषिमा 2 करोड़ लगानी गर्नेलाई 40% अनुदान दिने बारेमा खबर छापिएको छ भने जीर्ण संस्थानको सबलीकरण गर्ने बारेमा अजित अधिकारीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा नीतिगत आँट कार्यान्वयनमा संशय शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ भने अन्नपूर्ण पोस्ट दैनिकमा 31 निकाय खारेज गरिएको, 6 निकाय मर्जर गरिएको, 4 वर्षपछि कर्मचारीको तलब बढ़ेको र न्यूनतम पारिश

0: यसैबीच विद्युतीय अदालतको परिकल्पना गरिएको छ। बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागलेले बजेट प्रस्तुत गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गरिने घोषणा गर्नुभएको हो। विपन्न तथा दूरदराजका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम पनि घोषणा गरिएको छ। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सुरक्षा प्रविधिको अधिकतम प्रयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूरदराज क्षेत्रका नागरिकहरूका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्ने र शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई पनि यथाशीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ। त्यसै गरी कारोबार दैनिकमा वातावरण तथा जलवायु क्षेत्रका लागि 12 अर्ब 31 करोड़ विनियोजन शीर्षकमा खबर लेखिएको छ। सरकारले चुरे तथा तराई मधेशको जलचक्रलाई दिगो बनाउनका लागि करिब 1 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। त्यस्तै जड़ीबुटी तथा गैरकाष्ट वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीच पुनः तनाव बढ़िरहेको बेला थप 60 दिनका लागि युद्धविराम भएको छ। 3 महिनादेखि जारी युद्धलाई 60 दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता शुरू गर्ने विषयमा अमेरिका र इरानका वार्ताकार बीच अस्थायी सम्झौता भएको अमेरिकी संचार संस्था एपीले जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघले शुक्रबार द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले विश्वको सबैभन्दा कान्छो सार्वभौम राष्ट्रमा खतरनाक अवस्था आएको भन्दै निन्दा व्यक्त गरेको छ र संगठनले आफ्नो प्रतिक्रिया बढ़ाउन समयसँग कड़ा संघर्षमा रहेको पनि उल्लेख गरेको छ। इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाईको बारेमा पनि अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्।
0: साझा खबरमा अब खेल खबर। इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हिजो भएको फाइनल खेलमा कजाकिस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता लिएको थियो। दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरिएको थियो र तेस्रो सेटमा 25-15 सहजै आफ्नो पक्षमा खेल पारिएको थियो। यसैबीच बजेटले खेलकुद पूर्वाधारमा प्राथमिकता दिएको छ। सरकारले खेलकुदको पूर्वाधारलाई ध्यान केन्द्रित गर्दै आगामी आर्थिक वर्षको लागि धेरैभन्दा धेरै बजेट खर्च गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 6 अर्ब 8 करोड़ बजेट विनियोजन गर्नुभएको थियो तर यो बजेट युवा सहितको रहेको थियो। यस वर्ष तुलनात्मक रूपमा युवा छुट्टिएका हुनाले खेलकुदमा नै धेरै बजेट खर्च हुने देखिएको छ। क्रिकेटसँगै फुटबलको क्षेत्रमा समेत ठूला रंगशालाहरू बनाउने र भएका मैदानहरूको स्तर उन्नति गर्ने जनाइएको छ। यसका साथै 3 रंगशालामा फ्लोर लाइटहरू जडान गर्ने घोषणा गरिएको छ। यसैबीच नेपालका सद्भाव आचार्यले भारतका भिवान उभयकरलाई पराजित गर्दै 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको उपाधि रक्षा गर्नुभएको छ। महिलातर्फ नेपालको ताराकार के चित्रकारले समग्र 241 स्कोरका साथ स्वर्ण पत्र प्राप्त गर्नुभएको हो। प्रतियोगितामा नेपालले सर्वाधिक 3 स्वर्ण 1 रजत र 1 कांस्य सहित कुल 5 पदक प्राप्त गरेको छ। सद्भावले समग्रमा 9 अन्डर 207 को स्कोर निकाली विवानलाई 4 स्कोरले हराउँदै उपाधि रक्षा गरेको हो। उहाँले टीम र व्यक्तिगत तर्फबाट 2 स्वर्ण जित्न सफल रहनु भएको छ।
1: आलु उत्पादनका लागि बिउ बिजन र प्रविधिको महत्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि
5: सामाजिक रूपान्तरणका लागि यो हो

0: सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब आलू दिवस र उत्पादन वृद्धिको कुरा। आज अन्तर्राष्ट्रिय आलू दिवस। नेपालमा हिमाल पहाड र तराईमा आलू उत्पादन हुन्छ। किसानलाई आवश्यक समन्वय र उत्पादन बढ़ाउनका लागि चालिएका कदमका बारेमा हामीले FAO का नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गरेका छौं।
2: आजको दिनसम्म पनि हामीले पूर्ण रूपमा है भनेको जस्तो जुन स्वस्थ बिउ भनेर भन्छौँ, स्वस्थ बिउको चाहिँ अझै सुनिश्चितता भइसकेका छन्। धेरै सुधार चाहिँ भइरहेको छ। जस्तो नेपाल सरकारकै पहलमा जुन भाइरस मुक्त सिडहरू उत्पादन गर्नलाई टिस्यु कल्चर ल्याबहरू बनिरहेको छ। निजी क्षेत्रहरू पनि बिस्तारै त्यसमा आउँदैछ। FAO-ले नै पनि सहयोग गरेर विभिन्न समयमा त्यसको क्षमता विकासको लागि चाहिँ सहयोग गरिरहेको छ, बजारमा लिएर जानको लागि, प्रशोधनको लागि। अहिले खुसीको कुरा, विभिन्न ठूलै निजी कम्पनीहरूले पनि विभिन्न आलुका परिकारहरूको लागि प्रशोधन कम्पनीहरू खोलिरहनु भएको छ। त्यसले मागलाई बढावा पनि दिइरहेको छ र राम्रो दिशामा गइरहेको छ। अझै हाम्रो धेरै गर्नुपर्ने पक्कै पनि आवश्यक छ।
3: FAO-ले ह्यान्ड टु ह्यान्ड इनिसिएटिभ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ आलुमा व्यावसायिकताको लागि। यो कस्तो कार्यक्रम हो?
2: यो ह्यान्ड इन ह्यान्ड भनेको यो चाहिँ हाम्रो FAO-को कर्पोरेट इनिसिएटिभ भनेर भन्छौँ। ग्लोबल लेभलमा हाम्रो हेडक्वार्टर इटालीको रोममा छ। ग्लोबल लेभलमा नै यो चाहिँ इनिसिएटिभ भएको छ भनेको विश्वव्यापी रूपमा नै यसलाई चलाइरहेको छौँ। यो भनेको चाहिँ कस्तो भने, कृषिमा जति लगानी गर्नुपर्ने थियो त्यति लगानीहरू भइरहेको छैन विश्वव्यापी रूपमा, नै नेपालको मात्रै सन्दर्भमा होइन। प्रायः जसो के देखिन्छ भने अलिकति परियोजना लक्षित हाम्रो मानसिकताहरू देखिन्छ। त्यो भनेको अनुदानसँग मात्रै जोडेर हेरेका कुराहरू हुन्छ। त्यो होइन कि हामीले कृषिलाई व्यावसायिक बनाउने भनेको लगानीको आँखाबाट हेर्नु पर्यो। लगानी भनेपछि के हुन्छ भने, तपाईँले लगानी गरेपछि त्यसको रिटर्न खोज्नुहुन्छ होइन, कति आमदानी गर्नु। जस्तो अनुदान मात्रै दियो भने त्यसमा रिटर्न खोज्ने अलिकति गौण भएर जान्छ। लगानीको आँखाबाट हेरौँ, सरकारको भए पनि निजीको भए पनि सबैकोलाई, र अर्को भनेको चाहिँ यसलाई क्षेत्रगत रूपमा विकासको लागि हेरौँ भनेर यो विशेष गरी एउटा प्लेटफर्म क्रिएट गरेको FAO-ले। यसमा चाहिँ सरकारकै अग्रसरता हुन्छ। नेपालको सन्दर्भमा भन्दाखेरि यो आलुलाई पनि एउटा हाई कमोडिटीको रूपमा, एउटा बालीको रूपमा
3: त्यो अन्तर्गत जस्तो हिमाल पहाड तराई सबै क्षेत्रमा उस्तै खालको कार्यक्रम सञ्चालन, त्यो खालको समन्वय हो कि अलि बढी केन्द्रित फलानु भूभाग अथवा क्षेत्रमा अथवा समुदायमा भन्ने हो यो कार्यक्रम?
2: यसको मुख्य लक्ष्य भनेको चाहिँ पहिला क्षेत्र पहिचान गर्ने र त्यो क्षेत्रको इन्भेस्टमेन्ट प्लान, लगानीको योजना तयार गर्ने, सरकारले नै तयारी गर्ने हो। हामी FAO-ले हामीले प्राविधिक सहयोग दिन्छौँ र त्यो तयार गरिएको इन्भेस्टमेन्ट प्लान हुन्छ। त्यो इन्भेस्टमेन्ट प्लानलाई चाहिँ हामीले विभिन्न फोरम प्रस्तुत गर्ने अवसरहरू सिर्जना गर्छौं।
3: बिउ बिजन प्रविधिमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
2: भ्यालु चेन मूल्य श्रृंखलाको एप्रोचमा नै जान्छ होइन। उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै, त्यसकारणले के सहयोग गर्न सक्छौ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नु पर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा, त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। हामीले उन्नत बिउको लागि चाहिँ जुन टिस्यु कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू, र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ। उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ। भएको उत्पादनलाई बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ।
1: FAO-का नेपाल सहायक प्रतिनिधि अरूण जीसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। EU-को कालो सूचीबाट हटाउने बजेटको प्राथमिकता, सड़क मरमत गर्न 28.42 अर्ब रूपियाँ विनियोजन, कर्मचारीको तलब 21% बढ़्यो।
3: कर नीतिमा व्यापक फेरबदल, निजी क्षेत्र उत्साहित, मध्यम वर्गलाई फाइदा पुग्ने, कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित।
1: 31 निकाय खारे, 6 निकायलाई एक आपसमा गाविने, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाइने।
3: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्नको आवश्यकता।
1: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा, सद्भाव र तारालाई एमेच्योर गोल्फ उपाधि, काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि रानलाई। साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ हिजोको संसद बैठक जहाँ बजेट पनि प्रस्तुत भयो र प्रधानमन्त्री बालेन्द्र शाह पनि पूरै बैठक समयावधिभरि बसेर बजेट पनि सुन्नुभयो र त्यहाँ व्यङ्ग गर्न खोजिँदैछ। पछिल्लो समयमा सांसदहरूले प्रधानमन्त्री संसद बैठकमा नआएको भनेर आलोचना र विरोध पनि गरेका थिए। यहाँ भर्खर बजेट भाषणको बैठकबाट निस्कदै गरेका व्यक्तिलाई बाहिरपट्टि देखाइएको छ र त्यहाँ केही पत्रकारले सोधेका प्रश्नमा एकजना त्यो बजेट भाषणको बैठकबाट सकेर निस्कदै गरेका सांसद जस्ता अथवा अर्थमन्त्री जस्ता देखिने व्यक्तिलाई त्यहाँ अगाडि राखिएको छ र पत्रकारले केही प्रश्न सोधेका छन्। ती व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, बजेट नकुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिक होला।
4: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: के भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर,
1: आऊ रमाइलो गरौँ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को स्टैंडर्ड डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पोसिता भइतिन् रानी
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हजुरको रेडियो।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
3: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
3: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447 52 14 13
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
6: बाफ्रे
5: अब चाहिँ के हुने हो
7: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यसो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
4: हजुरको रेडियो 107

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.3 MHz, साथै तामाको एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब शुरू गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

सरकारले आर्थिक विधेयक 2083 मार्फत विभिन्न करका दरहरूमा हेरफेर 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज। पूर्व अर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले हिजो प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिए। संघीय सरकारले बागमती प्रदेशका 13 जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्य, हेटौडालाई औद्योगिक र प्रविधिको हब बनाउने निर्णय। इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई र राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है कि।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छुट्टैन हुँदैन र
4: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
7: अब पूरा समाचार। सरकारले आर्थिक विधेयक 2083 मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विभिन्न 360 लाग्दै आएको निशुल्क खारेज गरिएको अर्थमन्त्री डाक्टर सोने मुबाले बताउनु भएको छ। मदिरा, सुर्तीजन्य वस्तु लगायतमा भने अन्तशुल्कका दरहरू बढ़ेका छन्। त्यस्तै पत्रो खाना, जंक फूड, रंग रोगन्ज जोस लगायतका वस्तुमा पनि अन्तशुल्क बढ़ेको छ। आर्थिक विधेयक अनुसार गुड़, सुखर, बेलीको अन्तशुल्क प्रति क्विन्टल 138 बढ़ाएर 140 रूपियाँ पुर्याएको छ। त्यस्तै उखुको खुदोको अन्तशुल्क प्रति क्विन्टल 110 बढ़ाएर 115 रूपियाँ पुर्याइएको छ। चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुइगम, कोको धुलो, चिनी वा गुलियो पदार्थ नहालेका चकलेट र अरू कोको मिसिएका वस्तुको अन्तशुल्क पनि बढ़ाइएको छ। स्पागेटी, म्याकरोनी, पास्ता जस्ता वस्तुमा प्रति किलो बेस लाग्दै आएको अन्तशुल्क बढ़ाएर 35 रूपियाँ पुगिएको छ। कुरकुरे र कुरकुरे लेज, चेजबल जस्ता वस्तुको अन्तशुल्क यसअघि प्रति किलो 20 लाग्दै आएकोमा त्यसलाई बढ़ाएर प्रति किलो 75 रूपियाँ बनाइएको छ। यसअघि आलु चिप्समा प्रति किलो 18 अन्तशुल्क लाग्दै आएकोमा त्यसलाई बढ़ाएर प्रति किलो 30 रूपियाँ बनाइएको छ। विभिन्न फलफूलहरूको जुस जस्तै सुन्तलाको जुस, बोगटेको जुस, भुइँकटरको जुस, अंगुरको जुस, स्याउको जुस, गोलभेटाको जुस, आँपको जुस अन्तशुल्क यसअघि प्रति लिटर 13.50 रूपियाँमा बढ़ाएर प्रति लिटर 14 रूपियाँ बढ़ाइएको छ। सुर्ती रहित पान मसला यस अघि प्रति किलो 875 लाग्ने गरेको अन्तशुल्क रकम अहिले बढ़ाएर प्रति किलो 1150 बनाइएको आर्थिक विधेयकमा उल्लेख छ। अल्कोहल रहित बियरमा अन्तशुल्क प्रति लिटर 45 लाग्ने गरेकोमा 100% बढ़ाएर प्रति लिटर 90 रूपियाँ बनाइएको छ। इनर्जी ड्रिंक्समा अन्तशुल्क प्रति लिटर 52 लाग्ने गरेकोमा 120 रूपियाँ बढ़ाइएको छ। हल्का पेय पदार्थमा प्रति लिटर 25 अन्तशुल्क लाग्ने गरेकोमा त्यसलाई बढ़ाएर 60 बनाइएको छ। माल्टबाट बनाइएको बियरमा 5% अल्कोहल भएकोमा अन्तशुल्क प्रति लिटर 240 बढ़ाएर 255 रूपियाँ। त्यस्तै 12%-17% अल्कोहल भएको वाइनमा अन्तशुल्क प्रति लिटर 460 लाग्ने गरेकोमा अब प्रति लिटर 490 रूपियाँ पुर्याइएको छ। त्यस्तै 17% भन्दा बढ़ी अल्कोहल भएको वाइनमा अन्तशुल्क प्रति लिटर 535 लाग्ने गरेकोमा अब प्रति लिटर 570 रूपियाँ बनाइएको छ। छ्याङ अर्थात कन्ट्री बियरको अन्त शुल्क प्रति लिटर 48 प्रति लिटर 50 रूपियाँ बनाइएको छ। सेम्पेन स्वेरी मेडेटेरी साइडर लगायतका पदार्थको अन्त शुल्क प्रति लिटर 516 घटाएर 490 रूपियाँ बनाइएको छ। त्यस्तै 17% भन्दा बढ़ी अल्कोहल भएको जड़ीबुटी मिश्रित मदिरा ककेटमा 516 बराबर अन्त शुल्क लाग्ने गरेकोमा त्यसलाई बढ़ाएर 570 रूपियाँ बनाइएको छ। त्यस्तै रंग लेप पेन्ट रंग रोगनका लागि चाहिने इनामेल सड़कमा चिन्ह लगाउने थर्मो प्लास्टिक पेन्टको अन्त शुल्क 7 बढ़ेर 15 रूपियाँ बनाइएको छ। टाइलको रूपमा वा रोलमा रहेका भुइँ ढाक्ने वस्तु फ्लोर कभरिङका लागि प्रयोग हुने वस्तुको अन्त शुल्क 10 बढ़ाएर 15 रूपियाँ पुर्याइएको छ। अर्थमन्त्री एवं विभिन्न राजनैतिक नेताहरूले हिजो प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री डाक्टर सुणेमु वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 बजेट समग्रमा उत्साहजनक भएको उहाँको टिप्पणी छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा शब्दहरूमा मिठो रहेको तर साधन स्रोतको सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ। उहाँले कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा हो, समग्रमा बजेट हेर्दा केही गर्ने उत्साह साथ आएको देखिएको पनि बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत कार्यान्वयनको पाटो सबैभन्दा महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ। सांसद कुश्व उलीले बजेटको सकारात्मक पाटो सुधारमुखी भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले एआईए क्याट्री स्थापना गर्नेदेखि मातृभूमि कोषको अवधारणा रोचक आएको छ तर अरबौं रूपियाँको बेरोजगारी घटाउने विषयमा बजेट नबोलेको र सरकार आज आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 21.24 अर्ब 34 करोड़ बजेट विनियोजन गरेको बताउनु भएको हो। संघीय सरकारले बागमती प्रदेशका 13 जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्य लिएको छ। अर्थमन्त्री डाक्टर सुणेमु वाग्लेद्वारा प्रस्तुत बजेटमा काठमाडौँ उपत्यकालाई आधुनिक शहरका रूपमा विकास गर्न भिजन 2040 योजना अघि सारिएको छ भने हेटौडालाई औद्योगिक र प्रविधिको हब बनाउने गरी विभिन्न आयोजना समेटिएका छन्। भिजन 2040 अन्तर्गत काठमाडौँका सड़कहरूमा अण्डर पास फ्लाइओभर रिङ रोड विस्तार कलंकी वसुन्धारा र नदी करिडोर निर्माणलाई प्राथमिकता दिएको छ। सरकारले काठमाडौँको चिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गरिने गरी बजेट व्यवस्था गरेको छ। उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन र स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम शुरू गर्ने बजेट भाषण मार्फत मन्त्री वाग्लेले बताउनु भएको छ। बागमती प्रदेशको राजधानी हेटौडामा ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको लागि 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन पाइलट प्रोजेक्ट शुरू गरिने भएको छ। हेटौडामा रहेको मयूर धाप औद्योगिक क्षेत्रलाई निजी क्षेत्र मार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गरेको छ भने हेटौडा नारायणगढ सड़क स्तर उन्नति गर्न बजेट व्यवस्था गरेको छ। संघीय सरकारले भक्तपुर विमानस्थलको विस्तार गरी रात्रिकालीन उडान शुरू गर्ने बजेटमा घोषणा गरेको छ। तादिङको नागडुंगा मुगलिन सड़क खण्डको स्तर उन्नति र नागडुंगा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने सरकारको योजना छ। आगामी वर्षमा नुवाकोटको टुखा छहरे सुरुङ मार्ग सिन्धुलीको खुरकुट चियाबारी सुरुङ मार्गको विस्तृत सभ्यता अध्ययन गर्ने घोषणा गरेको छ। दोलखामा निर्माणाधीन 900 मेगावाट क्षमताको तामाकोशी 5 आयोजना र रामेसाको खेम्ते 12 विषय काठमाडौँ प्रसारण लाइन निर्माणलाई बजेटले प्राथमिकता दिएको छ। सरकारले सिन्धुलीको सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने नुवाकोट रसुवा जोड्ने गल्छी च्याप्रो बैसे रसुवागढी सड़क स्तर उन्नतिका लागि 1.35 अर्ब विनियोजन गरेको छ। सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि र्याङ्किङ र लार्के खोलाबाट पानी पथान्तरण गर्ने अध्ययन सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरेको छ। काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने र पदम मार्ग ग्रेट हिमालय ट्रेलको विकास गर्ने सरकारको बजेटमा घोषणा गरेको छ। अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाटो 01-02-7-6-2277 नम्बरको जीप शुक्रबार मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका चारमा भएको दुर्घटनामा प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका दुईजनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौडा उपमहानगरपालिकाका 41 वर्षीय नवीन तुलाधर र बर्दियाको बासगढ़ी नगरपालिका पाँचका 45 वर्षीय रामप्रकाश थारूको उपचारको क्रममा मृत्यु भएको हो। उनीहरू दुवैजनाको शनिबार आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये चालक सहितको अवस्था पनि गम्भीर छ। चालक बाँकेको नेपालगंज उपमहानगरपालिकाका 5 निवासी 28 वर्षीय राजा राजेन्द्र भीमराज चट्टान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका 10 का 27 वर्षीय सन्त कुमार शाहको अवस्था पनि गम्भीर रहेको छ। उनीहरूको पनि सुर्खेतमै उपचार भइरहेको छ। घाइते भएका स्याङ्जाको फेदी खोला नगरपालिका 4 का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर लिखुतामाकोशी गाउँपालिका 5 स्थित झट्टेश्वर माध्यमिक विद्यालय धोबीमा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले वक्तृत्वकला निबन्ध लेखन चित्र लेखन तथा हस्तलेखन प्रतियोगिता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा वक्तृत्वकलातर्फ झट्टेश्वर माविक विनिता तामाङ प्रथम बुद्ध जनप्रिय माभिके आयुषा मगर द्वितीय झट्टेश्वर माभिके रजनी घेसिङ तृतीय तथा बुद्ध जनप्रिय माभिके गुमादेवी बुढाथोकी सान्तोना हुन सफल हुनुभएको छ। त्यस्तै निबन्ध लेखनतर्फ झट्टेश्वर माभिके हिमाली चौलागाई प्रथम योनिसा सुनवार द्वितीय उज्जवल परियार तृतीय तथा बुद्ध जनप्रिय माभिके स्वर्णिमा तामाङ सान्तोना घोषित हुनुभएको छ। चित्रलेखन प्रतियोगितामा झट्टेश्वर माविका पदम तामाङ प्रथम सलिना तामाङ द्वितीय बुद्ध जनप्रिय माविका सिद्धिमान तामाङ तृतीय तथा छिरिङे लालीगुराँस आधारभूत विद्यालयकी सम्झिता तामाङ सान्त्वना हुनुभएको छ। त्यस्तै हस्तलेखनतर्फ बुद्ध जनप्रिय माविके रेजिना तामाङ प्रथम छिरिङे लालीगुराँस आधारभूत विद्यालयकी खुसी तामाङ द्वितीय सेतीदेवी आधारभूत विद्यालयकी रश्मी बुढाथोकी तृतीय तथा झट्टेश्वर माविकी समीक्षा तामाङ सान्त्वना हुन सफल हुनुभएको छ। कार्यक्रमले बालबालिकाभित्र लुकेको सृजनशीलता आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको उजागर गरेको आयोजकले जनाएको छ। बिहान 9 बजेको हजुरको समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896962998।
10: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: विश्रामपछि अब बाँकी समाचार। दोलखाको जिरी नगरपालिकामा विद्यार्थीको संख्या घट्न थालेपछि स्थानीय शिक्षा क्षेत्रमा गम्भीर चिन्ता छाएको छ। गाउँबाट सहरतर्फ भइरहेको तीव्र बसाई सराई र घट्दो जनसंख्याका कारण विद्यालयहरू वृत्तिन थालेको छ। यो संकट आइपरेको हो। यद्यपि समस्या समाधान गर्न र विद्यार्थीहरूलाई विद्यालयमै टिकाई राख्न नगरपालिकाले विशेष पहल शुरू गरेको छ। त्यसै सन्दर्भमा जिरीलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ नगरपालिकाको आयोजनामा विद्यार्थी टिकाउ दर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ, जहाँ सरकारवालाहरूले खसखदो शैक्षिक अवस्था र यसको व्यवस्थापनबारे तथ्याङ्कसहित गम्भीर छलफल गरेका छन्। कार्यक्रममा जिरी नगरपालिकाका शिक्षा अधिकृत मातृका आचार्यका अनुसार गत शैक्षिक सत्रको तुलनामा चालू शैक्षिक सत्रमा विद्यार्थीको संख्या घटेको छ। सबैभन्दा ठूलो गिरावट प्रारम्भिक बाल विकास ईसीडीतर्फ देखिएको छ, जहाँ गत शैक्षिक सत्रमा 374 जना विद्यार्थी रहेकोमा चालू सत्रमा घटेर 278 जना मात्र सीमित भएका छन्, जुन 96 जना अर्थात 25.5% ठूलो अन्तर रहेको हो। समाचारको क्रममा अब मौसम समाचार। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको ठोरीमा गई राती ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 159 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गई राती मध्य प्रदेशसहित बागमती गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको भएको थियो। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। काठमाडौँमा अहिले पनि मौसम बदलिछ। आज देशभर साधारणतया बदली लाग्ने र लुम्बिनी सुदूरपश्चिम मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिल्यै पनि आणविक हतियार नराख्न, इन्धन तथा अन्य सामान्य ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी

घजेले युद्ध विरामका लागि अमेरिकी अत्याधिक माग के हुने भन्ने विषयले अन्त्यसम्म सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिक ओरा घजेनले आफ्ना ओमान समकक्षीलाई मध्य पूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्याधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। र समाचारको अन्त्यमा खेल समाचार। गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेट्टाएको छ। गुजरातका कप्तान शुभमन गिलले 53 बलमा 104 रन बनाउनु भएको छ। साई सुदर्शनले 32 बलमा 58 रन जोड्नु भएको छ। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानको वैभव सूर्यवंशीले 47 बलमा 96 रन बनाउनु भएको छ। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग फाइनल खेल भोलि बेलुका पाउने 8 बजे अहमदाबादमा खेल्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सरकारले आर्थिक विधेयक 2083 मार्फत विभिन्न करका दरहरूमा हेरफेर 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज। पूर्व अर्थमन्त्री एवं विभिन्न राजनैतिक नेताहरूले हिजो प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिए। संघीय सरकारले बागमती प्रदेशका 13 जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्य। हेटौडालाई औद्योगिक र प्रविधिको हब बनाउने निर्णय। इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। र राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा। हवस् त यिनै समाचारहरूसँगै बिहान 9 बजेको हजुरको समाचार अहिलेलाई यति नै। हाम्रो भेट बिहान 11 बजेको हजुरको समाचारमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट बिदा हुन्छु। नमस्ते।

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान।

0: चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
0: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
2: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150मा
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402533 र 98540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
0: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 0485-43-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
1: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
0: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
1: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
0: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20-5696-0-47-590-453
1: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली

0: hello.
1: Let's go. 6.9-inch standard display, AI-powered camera, 3-year warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapaiko man jitcha barambar.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
3: हजुरको रेडियो 102.3

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 98540403005 048543305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
7: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
8: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
7: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
10: हे माता मेरो छोरालाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
11: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
11: त्यसो भए ध्यान दिएर सुन्ने
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
11: सुन्नु भए त
10: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
9: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
13: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
14: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
14: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
13: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
14: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशी लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे पनि प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ। मदन विष्णुके र साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoreadio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई सुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ। हामी सातै दिन आउने क्रममा फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि त्यही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शनिबारको बसाई विदाको समय छ। तपाईँ आफ्नै गाउँ घरतिर हुनुहुन्छ होला, घर वरिपरि नै हुनुहुन्छ होला, तर पनि काममा व्यस्त हुनुहुन्छ होला। तर आज शनिबारको बसाईमा तपाईँले लोकगीत संगीतहरू धेरै सुन्दै आइराख्नु भएको छ। आजको बसाईमा तपाईँले मिठा लोक भाकाहरू चाहिँ गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनका लागि 0848 40 00 26 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकगीत संगीतहरू तपाईँले गाएर सुनाउन सक्नुहुनेछ। यो बिहानको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न पाउनुहुनेछ। हामी सोही क्रम आज पनि जारी रहेको छ। आजको बसाईमा रहेर तपाईँको आवाजमा मिठो गीत सुन्दै कार्यक्रम समय अवधिभरि पनि मिठा र मायाला लोकगीत संहिताहरूबाट तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्दै हामी यो सहयात्रा गर्नेछौ आजको समय अवधिभर भने तपाईँले कार्यक्रममा फटाफट फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। कार्यक्रमको शुभारम्भमा रहेर चाहिँ एकदमै मिठो गीत तपाईँको लागि, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत ओइ माया कता हो हल्ले रामजी खड अनि संगीता थापा मगरको आवाजमा रहेको एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम लोकसिलीको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 0840 40 00 26 फोन गरेर आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने लोकभाका गाएर सुनाउनु पर्ने हुन्छ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0840 40 00 26। यो माध्यम अप्नाएर तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ अनि धेरै इन्टरनेट अनलाइनबाट पनि हामी जोड़िएका छौं। तपाईँले हाम्रो पात्रो नेपाली पात्रोबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ र फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथी संगीलाई निसम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौ र हाम्रो यो कार्यक्रम लोकोशीलीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बीमा गरेर ढुक्कसँग बस्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। तपाईँलाई मैले यो कुरा पनि जानकारी गराए र कार्यक्रम अवधिभरि मिठा रमाइला लोकगीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिन्छौ र तपाईँले पनि आफूलाई मनपर्ने गीत संगीतहरू सुनाउन सक्नुहुनेछ। धेरै जसो तपाईँले लोकगीत संगीतहरू एकदमै माया गर्नुहुन्छ, सुनिराख्नु भएको हुन्छ। उकाली उराली भन्स्याङ चौतारी मेलापात गर्दा पनि गुनगुनाइराख्ने गीत संगीतहरू रहेको छ। तपाईँलाई एकदम सहज पनि छ होइन, जुनसुकै बेला पनि तपाईँ गुनगुनाउन सक्नुहुनेछ। यो गीत एकदमै सजिलो पनि रहेको छ, तपाईँले गाउनु पनि हुन्छ भन्ने आशा लिएका छौं र हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या हो कि पनि जस्तो लागेको छ। यदि समस्याको बावजुद पनि तपाईँले प्रयास गर्दै जानुभयो भने पक्कै पनि फोन लाग्यो भने हामीसँग जोडिने प्रयास गर्न सक्नुहुनेछ। करिब हामी 11 बजेसम्म तपाईँसँगै रहेर सहयात्रा गर्नेछौ र तपाईँले पठाउनु भएका मिठा मायालु कमेन्टहरूलाई पनि स्थान दिनेछौ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार।
0: हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीको तिन कन्याबाट रिनामा बोल्दैछु भन्नुपर्छ है।
0: के भन्नुभयो फेरि? हजुरको नाम भन्नुहोस् त।
1: रेणुका तामाङ।
0: रेणुका तामाङ बोल्नुभयो?
1: हजुर।
0: कहाँदेखि भन्नुभयो?
1: सिन्धुलीको तिन कन्याबाट।
0: सिन्धुलीको तिन कन्याबाट रेणुका तामाङ बोल्नुभयो है?
1: हजुर।
0: हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो कि जस्तो लाग्यो त?
1: हो
0: हो है, पक्कै पनि ठिक छ। अनि पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, हजुरलाई धेरै धेरै स्वागत पनि छ अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ रेणुकाजी? सुनेको छैन भन्नुभएको छ, नसुनिकन फोन गर्नुभयो है। ल, के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त रेणुकाजीलाई? रेणुकाजी, हजुरले आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त? आज गीत गाउनुपर्छ पक्कै पनि। के गर्नुहुन्छ, गीत गाउनुहुन्छ कि? रेणुकाजी, हामीलाई गीत सुनाउनुहुन्छ कि अर्को बसाइमा सुनाउनुहुन्छ त? हजुर, त्यसो भए कार्यक्रममा अब हामी एकदमै मिठो गीत हाम्रो प्यारी मान्छेको आवाजमा गीत सुन्छौ, लोकगीत गाउनु पर्ने हुन्छ है त? ल, सुरु गर्नुहोस् है। हाम्रो साथी हुनुहुन्छ, उहाँले चाहिँ छुटिसक्नु भएको छ, गीत गाउने प्रयास त गर्नुभएको थियो, अलि अकमकाउनु भयो जस्तो छ, उहाँलाई विशेष धन्यवाद। फालो तपाईँको रहेको छ, फेरि पनि तपाईँ सहभागिता जनाउनुहोस् होइन। आजको बसाइमा एकदमै सजिलो विषय रहेको छ होइन, तपाईँले सधैँ गाउँदै आउनु भएको गीत संगीतहरू छ धेरै पनि हाम्रो कार्यक्रमबाट होइन, रेडियोबाट चाहिँ प्रसारण भइरहेको छ। गीत संगीतहरू धेरै बज्ने गर्छ, लोकगीतहरू चाहिँ एकदमै धेरै बजेको पनि छ। तपाईँ निरन्तर कार्यक्रम सुन्नुहुन्छ, रेडियो सुन्नुहुन्छ भने तपाईँलाई त्यस्तो अप्ठ्यारो पनि नपर्ला होइन। तपाईँले पुरै धेरै बेरसम्म चाहिँ गाएर सुनाउनु पर्छ भन्ने छैन, थोरै समयमा होइन एक हरब गाएर पनि सुनाउन सक्नुहुनेछ, पक्कै पनि एक हरब त जसलाई पनि आउँछ है। खुसी लाग्यो, प्रयास गर्नुहोस्, आउँदैन भने सुनेर साथ दिनुहोस्। आउने साथीहरूले आजको बसायमा कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: रामेछापबाट मन्दिरा भण्डारी।
0: मन्दिरा भण्डारी, के छ मन्दिराजीको खबर? मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। साई मन्दिराजी हजुरको सुनाउनुहोस् न त।
1: मेरो पनि एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ दिदी।
0: अनि खाना खानुभयो त?
1: मेरो खाना भइसक्यो, अनि दिदी हजुरले लिनुभयो त?
0: ल, मेरो पनि अब खाना भइसक्यो त, हजुरको भएपछि मेरो नहुने कुरै छैन होइन। मेरो पनि खाना भइसक्यो, हजुरको पनि भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुनिरहेको छु।
0: ल त्यसो भए कार्यक्रमको बारेमा सबै कुरा जानकारी छ है? ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ अनि बसाइमा हामी कुराकानी गर्ने नै छौ। आज विशेष दिन रहेको छ, यति मिठो आवाजमा हामीलाई गीत सुनाउनुहुन्छ नि मन्दिराजी।
1: प्रयास
0: गर्छ पक्कै पनि सुरुवात गर्नुहोस् है त।

इन्हें थवरा दुक ढुक ढुकी सजा कसारी छुटो मा कसा।

0: की जंगा एक मेरी दी
1: मन्दिराजी एकदमै मिठो गीत सुनिरहौ जस्तो लाग्ने गीत गाउनुभयो है आत्मासँग कसरी छिटुमा पक्कै पनि मिठो गीत गाउनुभयो हजुरलाई विशेष धन्यवाद कार्यक्रम समय मिल्दा सुनेर साथ दिनुहोस् अनि कार्यक्रममा समय मिल्यो भने सहभागिता पनि जनाउनुहोस् कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव दिँदै गर्नुहोला आजको विषयबाट हामी छुटौँ है त हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो मदिरा भण्डारीजी हुनुहुन्थ्यो रामेछापबाट अब चाहिँ हामी यति बेला मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जाने बेला पनि भएको छ विश्रामतर्फ जान्छौँ त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्न आउने नै छौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्ट सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bishesta harule tapai ko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
5: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
6: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु ताई विदेश जाने रे खै नेपालमा केही भएन
7: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
7: ए हो र भन्या अनि फाइदा होला र है
5: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली 20 बजारमै लोड गरे पनि भयो
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
5: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
7: कति रे 9854 अनि
5: 9854040239 फोन नम्बर चाहिँ 0485402390
7: 0485402390
8: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
8: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
10: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
11: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

हजुर, कार्यक्रममा हामीलाई एकदमै विच्छेदित राख्यौं। त्यसपछि हामी व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे पनि प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ मदन विष्णुकेट। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यम अपनाएर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भन्ने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। सुनेर साथ दिनुहोला। अनि आजको बसाई विशेष दिन रहेको छ। तपाईँको मिठो आवाजमा हामी मिठो गीत सुन्नेछौ। तपाईँले लोकगीत गाउनु पर्ने हुन्छ आजको बसाईमा। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। गुड मर्निङ। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ला आशाजी बोल्नु भयो यसै धेरै समय पछि। के छ अनि प्यारी मान्छेको खबर? आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशल छु। हजुरहरूको बाहिर अहिलेसम्म केही भएको छैन, तर हुँदा पनि हुँदैन मलाई पूर्ण विश्वास छ। अनि के छ, धेरै समयपछि यो आवाज सुन्न पायो होइन? कति सम्झिरहेको थिएँ मैले, हाम्रा याद आएन कि क्या हो आशाजीलाई? ठिक छ, याद आएर त आज पनि हामीलाई होइन धेरै समयपछि भए पनि सम्झनु भयो, कार्यक्रममा आउनुभयो। यो मिठो आवाजमा हामीले गीत नसुनेको पनि धेरै समय भएको थियो होइन? अनि के हो, हजुरको आवाजमा अलिकता परिवर्तन भएको कि रुगा मर्की लागेको हो कि के हो बुझ्न अलिक गाह्रो भयो त मलाई। ल त्यही भएर चाहिँ मैले ठ्याक्कै आवाज दिन नसकेको होला है, नत्र त मैले चिन्थे हाम्रो आशाजीको आवाज यस्तो छ भनेर। ठिक छ, शीघ्र स्वास्थ्य लाभको कामना, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त। अनि खाना लिनुभयो? हजुर, मेरो चाहिँ खाना भइसक्यो, हजुरको बाँकी रहेछ। समयमै खाना लिनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अब अस्वस्थ पनि हुनुहुन्छ, हामीलाई गीत गाउनु गाएर त सुनाउनुहुन्छ कि के गर्नुहुन्छ त? ल ठिक छ, अब धेरै समयपछि यो मिठो आवाजमा गीत सुन्न मन छ, तर अस्वस्थ हुनुभएको छ भन्ने सुन्दा चाहिँ अलिकता कस्तो कस्तो लागिरहेको छ। हामीलाई धेरै सुनाउनु पर्दैन, थोरै सुनाउनु छ है त। अब प्रयास गर्नुहोस् न, सबै कुरा अब सबै हामीले जानिराखेको कुराहरू पनि कुनै दिन बिर्सन सक्छौँ। त्यसलाई यो बिर्सेको कुराहरूलाई चाहिँ सम्झिनको लागि पनि हजुरहरूले आजको बसाइमा उपस्थित हुनुभएको छ। फेरि पनि यसलाई निरन्तरता दिनुहोला। सुरुवात गर्नुहोस् है त।

0: ला एकदमै मिठो गीत हाम्रो आशाजीले बिर्सनु भएको रहेनछ, मलाई एकदम पनि थाहा भयो। कति मिठो आवाज, यो लय शब्द होइन, अनि एकदमै हाम्रो आशाजीलाई कस्तो गीत मनपर्छ भन्ने कुरा मलाई पनि थाहा छ है त। ल एकदम मिठो गीत गाउनु भयो, मनसुनी गीत है, कति कति भएको मन पनि छुयो होला। अब यस्तै मिठा गीत संगीतहरू होइन गाउनुहुन्छ, सुनिरहनु मन लाग्थ्यो, तर आजको बसाइमा पक्कै पनि यो इच्छा पनि पूरा भएको छ, हाम्रो आशाजीले पूरा गरिदिनु भएको छ। हजुरलाई विशेष धन्यवाद कार्यक्रममा सहभागिता गर्दै गर्नुहोला होइन, हामीलाई माया नमार्नुहोस्, हजुरको साथ सपोर्ट हामीलाई धेरै खाँचो छ होइन, हजुरको साथ सपोर्ट भएन भने हामी केही पनि गर्न सक्दैनौ। आगामी बसाइमा पनि आउँदै गर्नुहोला, अनि बसाइमा हामी धेरै कुराकानी गर्नेछौँ। आजको बसाइबाट हामी छुटौँ है त। हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो आशा विश्वकर्माजी हुनुहुन्थ्यो, एकदमै मिठो आवाजको धनी प्यारी साथी, उहाँलाई विशेष धन्यवाद, धेरै समयपछि हामी कुराकानी गर्न सफल भयौं। उहाँले तपाईँको यस्तै मिठा र मायाला गीत संगीतहरू तपाईँले पनि गाएर सुनाउन सक्नुहुनेछ। आज हामी एकदमै मिठा गीत संगीतहरू राख्नेछौ र तपाईँको आवाजमा पनि सुन्नेछौ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार लासो फ्याफुल्ला हजुर।
0: नमस्कार लासो फ्याफुल्ला हजुर, यो आवाज कहाँदेखि होला?
1: यो आवाज खारादेवी दुईबाट रोज घिसिङ।
0: खारादेवी दुईबाट रोज घिसिङ
1: हजुर।
0: के छ रोजजीसँग मेरो कुराकानी पहिलोचोटि हो?
1: खै योभन्दा पहिले पनि भएको जस्तो लाग्छ मलाई चाहिँ।
0: ठिकै छ, अब कुनै समय हामीले बिर्सेका पनि हुन्छौँ, तर मैले नयाँ नाम सुने जस्तो लाग्यो। रोज जी आउनु भएको छ, के छ अनि खारादेवीतिरको खबर?
1: खारादेवीतिर खासै अब पानी पल्ला पल्ला जस्तो छ, धुम्मा भइरहेको छ, अब गर्मी त्यति छैन, शीतलै छ, अरू अब सबै समग्रमा भन्नुपर्दा अब रमाइलै छ।
0: रमाइलो छ, राम्रै छ। अनि खाना लिनुभयो?
1: खाना खाइसके त हजुरको बाँकी नै रहेछ, अब एकछिन कार्यक्रम सकाएर बिस्तारै लिनु होला। के अरे
0: मेरो पनि भइसकेको छ है त। ठिक छ, हजुरको पनि खाना भइसक्यो, मेरो पनि भइसकेको छ। कार्यक्रम कतिकै सुन्नुहुन्छ हाम्रो रोजीले?
1: कार्यक्रम त म सुनिरहेकै हुन्छु, अब यसो टाइम मिलेसम्म, अब फुर्सद अब त्यही त हो, गाउँघरमा अब काम आउँदै अब काम हल्का फुल्का कामहरू भइरहन्छ, अब कामको फुर्सदको बेला त अब कामको बेला त अब त्यति अब सुन्न पाइँदैन, अब फुर्सदको बेलामा त सुनिरहेकै हुन्छु।
0: ल सुनेर साथ दिनुहोला, आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है हजुरलाई?
1: आज खै गीत गाउनु पर्ने होइन र
0: हजुर, आज एकदमै लोकगीत गाउनु पर्ने हुन्छ, हामीलाई सुनाउनुहुन्छ होइन त?
1: अब हामी त्यस्तो खालको अब ऊ त होइन, यो अब यो नियमको पालन चाहिँ अब गर्नै पर्यो।
0: ल पक्कै पनि, अब यति मिठो आवाज छ, पक्कै पनि हामीलाई गीत संगीतहरू सुनाउनुहुन्छ भने पूरा विश्वास छ मलाई। सुरु गर्नुहोस् है त।
1: मन्द मुस्कान

0: 破了衣服了吗？衣服了衣服了吗？一把马的那山，西尼的那加里莫巴山，西尼的那加里莫哈山。Etini bina achari mohasani. What are you doing, Mano?
1: Pule pulma pamara. Ne kese gadu bhayeko thiyo. Thakyo maile pani bichhe jasto lagyo. तर एकदमै मिठो गीत तपाईँको गीत सुनेर म एकदम आनन्दित भएको थिएँ, खुसी लाग्यो. अब आउँदैन भन्नुहुन्छ, यति मिठो गीत सङ्गीतहरू गुनगुनाउनुहुन्छ जबकि हामीलाई पनि त्यति धेरै थाहा छैन. खुसी लाग्यो रोजी कार्यक्रममा आउनुभयो अनि बसाइमा पनि फुर्सद भयो. यसमा हामीलाई सुनेर साथ दिनुहोस्, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोस्. आजको बसाइबाट हामी छुटौँ है त. हवस् त, नमस्ते. उहाँ हुनुहुन्थ्यो रोज जी आखाडा देवी दुईबाट. एकदमै मिठो गीत गुनगुनाएर सुनिसक्नु भएको छ. फालो तपाईँको फटाफट फोन गर्नुहोस्, अब केही समय मात्रै बाँकी छ. तपाईँको आवाजमा हामी मिठो गीत सुन्ने नै छौ अनि त्यसपछि तपाईँले पठाउनु भएका मायालु कमेन्टहरूलाई पनि स्थान दिनेछौ. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ. जो साथी हुनुहुन्छ तपाईँले फेरि पनि फोन गरेर सहभागी त जनाउनुहोला. भन्न चाहन्छु आज स्पेशल दिन रहेको छ तपाईँको, होइन, कला प्रस्तुति होइन. आजको व्यवसायमा चाहिँ सुनाउन सक्नुहुनेछ एकदम मिठो गीतहरू. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार भन्दै थिए, उहाँ साथी पनि बाहिरिनु भइसकेको छ. हाम्रो टेलिफोन सम्पर्कमा पनि कहिले कहीँ यस्तो समस्या दिन्छ, होइन, साथीहरू अनियरमा छिरिसकेपछि चाहिँ फोन कटिने हुन्छ. यस्तो समस्याहरू कहिले काहीँ भइरहेको छ. यो समस्याको बावजुद पनि तपाईँले हामीलाई फोन प्रयास गर्न नछोड्नुहोला. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. कोही साथी हुनुहुन्छ, उहाँ पनि छुटिसक्नु भएको छ. अमिनाजी हुनुहुन्छ, गुड मर्निङ सिस्टर फ्रम दोलखाबाट चाहिँ अमिना सुनवार हो. गुड डे स्पेसली मुटु मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दादा राजकले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, टेकु छेत्री, त्यसै गरी हुनुहुन्छ मायलु अलिसा लिम्बु, निरुता योजन, संगीता लामा, कविता खतानी, सरस्वता पोखरेल, हलपल रोशनी, घायल अभिमान सुनवार, कुमार पर्जा, किराती अञ्जना, नवराज श्रेष्ठ, अलको लागि सम्झना छ भन्दै हुनुहुन्छ. यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु. नमस्कार भन्दै थिए, उहाँ पनि छिरिसक्नु भएको छ. केही समस्या देखिए जस्तो लाग्यो. प्रयास गर्नु सकेसम्म हामी तपाईँसँग कुराकानी गर्ने जमर्कोमा जुट्नेछौ. यति बेला हुनुहुन्छ अर्को साथी, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ. हजुर शुभ बिहानी. पोखरेली नमस्कार. सञ्जय हुनुहुन्छ, हजुर सुनिरहेको छु. कार्यक्रम पोखराबाट मनको साथी, भोलि जेठ 17 गते चाहिँ मेरो प्यारो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ. रेडियो परिवार, आजको दिन शुभ रहोस्. सम्पूर्ण साथीलाई सम्झेको छु. नेपाली गीत संगीतलाई माया गर्नुहोला. सबैको भलो चाहने मान्छे, शुभ दिन हजुर भन्नुभएको छ. भोलिको लागि अग्रिम शुभकामना जन्मदिनको हाम्रो जीवनजीको छोरालाई चाहिँ भन्न चाहन्छु. र त्यसै गरी रामजी किमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, म पनि चितवनबाट सुन्दैछु है भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.

0: दिदी नमस्कार
1: नमस्कार हजुर, कति मिठो आवाजमा मार्मिकै गुनगुनाउनु भयो, कहाँदेखि कसको आवाज होला यो?
0: हजुर, म सिन्धुलीबाट बोल्दैछु, सपना तामाङ।
1: सपनाजीको आवाज एकदमै मिठो छ, मिठो स्वरको धनी मान्छे हुनुहुन्छ। यस्तो मिठो आवाज निकाल्न चाहिँ के गर्नु पर्छ होला सपनाजी?
0: खोइ त्यो त
1: मलाई के
0: होइन
1: होइन त्यस्तो होइन, राम्रो छ, एकदमै राम्रो छ, होइन। गीतको लय पनि एकदमै मिलाउनु खोज्नु भएको छ, एकदमै सुनिरहँ जस्तो छ, आवाज पनि त्यतिकै मिठो छ। मैले त्यो नराम्रो भएर पनि राम्रो भएको भन्न खोजेको होइन, सबै साथीको आवाज एकदमै राम्रो छ, होइन, सुनिरहँ मन लाग्ने खालको छ। त्यस्तो मलाई देखावटी कुराहरू गर्न मन लाग्दैन, जस्तो सुने त्यस्तै भनिने हो। अनि के छ हजुरको खबर, नयाँ नौलो खबर सुनाउनुहोस्, अनि खाना खानु भयो कि बाँकी छ?
0: हजुर, मेरो नयाँ नौलो खबर एकदम ठिक छ, राम्रै छ भन्नुपर्छ। अनि मेरो खाना चाहिँ बाँकी छ, एकछिन सक्नु हुन्छ। अनि यताको मौसम कुरा सुनाउनु पर्दाखेरि चाहिँ डुम्बर आएको छ, एकदम न्यानो मौसम छ, एकदम गर्मी छैन, चिसो पनि छैन, ठिक्कको मौसम छ भन्नुपर्छ। अनि हजुरकोतिर के छ, हजुरको खाना भयो?
1: मेरो खाना भइसकेको छ, यतातिरको मौसम पनि एकदम अब अहिले चाहिँ राम्रो रहेछ, घाम लागिरहेको छ भन्नुपर्छ, कुनै कुनै बेला पानी पर्ला जस्तो हुन्छ, धुम्म हुन्छ, यस्तै छ। अब खबर, मेरो खाना चाहिँ भइसक्यो होइन, हजुरको बाँकी रहेछ, समयमै खाना खानुहोला, अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, समय मिल्दा हामीलाई यस्तै यो मिठो आवाज सुनाइदिनु होला, यति भए हामीलाई पुग्छ है त। ल, आउनुभयो, मिठो गीत सुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद। आगामी वसाईमा पनि आउँदै गर्नुहोला, आजको वसाईबाट हामी छुटाउँ है त। हस् त, नमस्ते, आउनुहुन्थ्यो सपना तामाङ, एकदमै मिठो आवाजको धनी मान्छे, प्यारी मान्छे, गीत पनि सुनाएर छुटिसक्नु भएको छ पालो तपाईँको। अब एकजना साथीसँग हामी फोन मार्फत कुराकानी गर्छौं र उहाँको आवाजमा मिठो गीत सुन्छौं र त्यसपछि चाहिँ तपाईँले पठाउनु भएका सन्देश वाचन गर्दै मिठो गीत संगीतहरू राख्दै हामी पनि छुटिनेछौ। यति बेला हुनुहुन्छ सम्पर्कमा साथी, को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु भन्दै थिएँ, उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ फेरि पनि फोन प्रयास गर्नुहोला। शर्मिला हाइबजी हुनुहुन्छ, हेलो सिस, गुड मर्निङ, म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट। शर्मिला हायु, प्यारी मुटु, अरू सरिना राई, उर्मिला दियाली, शर्मिला हायु राई, त्यसै गरी संगीता हायु, जनुका हायु हुनुहुन्छ, सूचना योगी, निस्मा बराल, त्यसै गरी साइरा कुंवर, रिया योगी, जनुका श्रेष्ठ लगायत सम्पूर्ण साथीहरूमा चाहिँ मिठो माया सम्झना भन्दै छुटिन चाहन्छु भन्नुभएको छ। शर्मिलाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी जनक रजाली मगरजी हुनुहुन्छ, गुड मर्निङ, मिस यू अल फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, कल्पना चाम्पाङजी हुनुहुन्छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट, गुड मर्निङ नाना, नमस्ते, सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ, एकदम हामी सन्चै छौं है भन्न चाहे। एकछिनमा हजुरको कमेन्ट वाचन गर्नेछौ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार भन्दै थिए, छुटिसक्नु भएको छ। फेरि हामी एकजना साथीसँग मिठो गीत सुन्नेछौं। मेरो प्यारो मान्छे दिलपाले शर्मिला राई, दादा रामकुमार थापालाई पनि अग्रिम ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु भन्नुभएको छ। मामु अञ्जनी यात्री, प्यारी साम्पाङ, सोल्टिने सुवर्ण राईलाई पनि गेट विल सुन भन्नुभएको छ। बाबा विनोद साम्पाङ, रंजित राई, माया राई, मनिषा बान्तवा, सोना कन्दङवार, ढकाल धर्मराज, घायल अवीरमान सुनवार, लवली किरात, लक्ष्मी राई, राई अनिता, हरपल रोशनी, रीता राई, अन्जान थोलुङ, गगन तेरथुमी, हजारमान राई, जामुना राई, अल्का बान्तवा, त्यसै गरी सत्रायाम्फू दादाहरू हुनुहुन्छ, गणेश श्रेष्ठ, ऐतराम चौधरी, माधव टुङ्गेल, देवेन किशोर अन्जान, रत्न बहादुर थापा, चक्र बान्तवा, त्यसै गरी हिम्मत साई, एम छामलिङ, शुक्र रिम बान्तवा राई भन्नुभएको छ। अल फ्रेण्डलाई चाहिँ मिस यू भन्दै छुटिन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, उहाँ साथी पनि छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, धेरै कमेन्टहरू वाचन गर्नुपर्ने हुन्छ, अब चाहिँ हामी साथीहरूसँग कुराकानी गर्न छैनौ, अन्य बसाइमा हामी पुरै फेरि पनि अर्को प्रोग्राममा उपस्थित हुनेछौ र तपाईँसँग मिठो कुराकानी साथसाथै समय अवधिभर बिताउनेछौ। यति बेला हुनुहुन्छ मनोज सुन्दास, हेलो मिस, नमस्ते, गुड मर्निङ, के छ खबर? म पनि सुनिरहेको छु, सिन्धुलीको झाकाझोले रातमाटा बजारबाट चाहिँ मिठो माया सम्झना छ, नमस्ते भन्नुभएको छ। मनोजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बिर्जा हाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर चेवारो नमस्ते. म केही साथीहरूलाई चाहिँ लोकगीत मार्फत सम्झनु पर्दा विनोद डेकेन्द्र सुमन आसन लिम्बू तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी आयुषा पुरी हुनुहुन्छ. नमस्कार गुड मर्निङ दिदी, के छ खबर? सन्चै हुनुहुन्छ दिदी? खाना खानुभयो दिदी? म यता मन्थली नगरपालिका 9 पुराना गाउँ सिमले घर भइहाल्छ ललितपुरबाट आयुषा पुरी. प्रोग्राम नियमित सुन्छु. भजने गीत फर्स्टमा चाहिँ दिदी हजुरको लागि अनि प्राविधिकमा हुनुहुने दिदी दादाको लागि अनि मम्मी बाबालाई पनि धेरै सम्झना. अनि मलाई जतिले आयुषा पुरी भनेर चिन्नुहुन्छ सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी रमिता श्रेष्ठजी हुनुहुन्छ. हेलो दिदी नमस्कार, म खाडा देवीबाट रमिता श्रेष्ठ प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी निशा थोकरजी हुनुहुन्छ. नमस्ते नमस्कार, के छ खबर? सन्चै हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ. प्रोग्राम हेर्दै सुन्दैछु है भन्दै हुनुहुन्छ निशाजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी देवेन किशोर रञ्जन हुनुहुन्छ. जिन्दगी पनि कस्तो अनौठो, पिसिदा पिसिँदै सिलौटामा नभएर आशामा बसेको तनौठो झैं भन्दै हुनुहुन्छ. नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मोटो फुट्ने गरी सम्झना देवेन किशोर अञ्जान हाल दोहा कतारबाट भन्दै हुनुहुन्छ. देवेनजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी गीता लिम्बुजी हुनुहुन्छ. गुड मर्निङ हजुर, म प्याकुली गीता फर्मिलाबाट चन्द्र लिम्बु एण्ड अर फ्रेण्डलाई चाहिँ सम्झना छ है भन्दै हुनुहुन्छ. गीताजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ. हेलो सिस गुड मर्निङ, नमस्ते, म बागचौर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ. अब बस्ने गीत मार्फत मेरो घरमा परिवारलाई हुनुहुन्छ श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना गर्दै छुटिन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ. हजुर नमस्ते नमस्कार, सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ. सपनाजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी सूचना योगी हुनुहुन्छ. नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है सिन्धुली भक्तिरामबाट. सूचना योगी प्रोग्राम एकदम राम्रो रमाइलो लागेको छ दिदी, हजुरको लागि मिठो सम्झना र माया कसैलाई पनि बिर्सिएको छैन है भन्दै हुनुहुन्छ. सूचनाजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ सुस्मिता मोक्तानजी हुनुहुन्छ. हेलो गुड मर्निङ सिस्टर, लास्ट सोफिया फुल्ला खाना लिनुभयो भन्नुभएको छ. मेरो खाना भइसक्यो, हजुरको भयो कि बाँकी छ सिस्टर? म रामी सब खाडा देवीबाट चाहिँ सुस्मिता मोक्तान पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ सिस्टर. घर चाहिँ फ्यामिलीको लागि पनि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीको लागि पनि सम्झना छ भन्दै छुटिन्छु. नमस्ते भन्नुभएको छ. सुस्मिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि मैले कार्यक्रम समय अवधिभरि वाचन गरिसकेको छु. कतै छुटपुट भयो होला, अब उच्चारण गर्ने बेलामा चाहिँ शब्दहरू अशुद्ध नगयो होला, त्यसमा क्षमा प्रार्थी छु भन्दै अब चाहिँ छुटिनु पर्ने हुन्छ. आजको बसाइमा हामीले धेरै साथीसँग कुराकानी गर्यौं. उहाँले एकदमै मिठो गीतहरू गाएर सुनाउनु भयो. कार्यक्रममा सहभागिता जनाउने साथीहरू, प्रयास फोन प्रयास गर्ने साथीहरू अनि मिठो गीत सुनाउने साथीहरूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रम अवधिभरि बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो अनि फेसबुक पेजबाट सम्झना सन्देश राख्नुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने अनि हाम्रो पात्र नेपाली पात्रबाट पनि सुनेर साथ दिनुहुने, त्यसै गरी इन्टरनेट अनलाइनबाट सम्झना सन्देश होइन फेसबुक पेजबाट पठाउनुभएका कमेन्टहरू पठाउनुहुने साथीहरूलाई पनि विशेष धन्यवाद. र फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुभयो उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि संयोजनबाट मलाई थिन्जेलसम्म साथ सपोर्ट दिनुभयो मदनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई लोकशैलीको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते, शुभ दिन.

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
6: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
6: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
8: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
8: शिक्षामा कम्प्रोमाइज नगरौ गुणस्तरीय शैक्षिक संस्था नै रोजौ
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ

0: नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। 2063 साल जेठ 16 गते तत्कालीन पूर्ण स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको थियो। गरेको दिन आज स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ। महिला अधिकारको समान आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागेको हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधार रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्न आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। लैंगिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसको अझ समान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास छ। यस्तै राष्ट्रपति राम सहाय प्रसाद यादवले महिलालाई आफ्नो अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आमा र बाबुबा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था राज्यको सबै संरचनामा कम्तीमा 1/3 महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधारमा स्तम्भ भएको उपराष्ट्रपति यादवले बताउनु भएको छ। बितेका 24 घण्टामा 1773 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 6,44,502 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 100 नियम विपरीत राइड सेयरिङ गरेका 118 संकेत बत्ती उल्लंघनकर्ता, 136 र तीव्र गतिमा सवारी साधन हुक्याएका 237 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुसार अनुशासन पालना नगर्ने, 82 निषेधित क्षेत्रमा हर्न बजाउने, 89 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने, 120 एकतर्फी सड़कमा सवारी चलाउने, 91 र अन्य सवारी नियम पालना नगरेको 800 जनालाई चाहिँ कार्यवाही गरिएको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड मध्य पहाड़ी राजमार्गमा गई राती भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौड़ा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधार र बर्दिया बाँसघारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रसाद थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका 10 सन्त कुमार शाह, स्याङ्जा फेदीखोला गाउँपालिका 4 अर्जुन कुमार पौडेल र जीप चालक नेपालगंज उपमहानगरपालिका 5 बस्ने राज राजेन्द्र भीम राज चट्टान गुप्ताको उपचार भइरहेको छ। सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख रहेको छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौदा तिर्न बाँकी रहेको छ। निजी अस्पतालको पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अटकाएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका छन्। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णयपूर्ण विचार गरी बीमा कार्यक्रममा निरन्तरता दिन आग्रह पनि गरेको छ। स्वास्थ्य बीमा बोर्डले बोर्डका नियमित कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि सुविधा तैलीको परिवर्तन दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जन नयाँ दर अनुसार औषधि जन्ने सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनु भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग मध्ये पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब 2 घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्ष नपुगेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले अमेरिका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्था मात्र सम्झौता अगाडि बढ़ाइने धारणा व्यक्त गर्नुभएको छ। यसअघि अमेरिका र इरान प्रतिनिधिबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो। प्रस्तावित सहमति अनुसार हालको युद्ध विरामलाई थप 60 दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्तामा गर्ने विषयको समावेश भएको छ। राष्ट्रपति ट्रम्पले इरानकोले भविष्यमा आणविक हात हतियार विकास गर्ने प्रतिबद्धता जनाउनु पर्ने हर्मुज जलडमरूमध्ये अन्तर्राष्ट्रिय जहाज आगमनका लागि खुल्ला राख्नुपर्ने तथा समुद्री मार्गमा रहेको बारूदी उपकरण हटाउनुपर्ने धारणा राख्नुभएको छ। इरानका संसद अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिफावले विश्वास केवल व्यावहारिक कदमबाट स्थापित हुने बताएका छन्। उहाँले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ। अमेरिका र इरान बीचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3.20 अर्ब सिलिङ दिएको थियो, तर सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स 10 औं राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने 20 औं एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषद राखेपले एसियन गेम्स तयारीका लागि 15-16 करोड़ रूपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ।
0: हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। हवस् त नमस्ते।

0: corbanonuk lagirat, simen josta patat tane, kabatelioni ula, periyo mantali matesturam radir ku pasal cheka ula batit.
1: Kaka, timlai etini thachaina, aba hamrei mantali ma Deepjyoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98692-65998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761863033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878073। नगर कार्यपालिकाको कार्यालय

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवाग्राहीको आग्रह। महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्नेमा जोड। आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ मनाइँदै। इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन अझै केही समय लाग्ने। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयन सँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी नै छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको, दावी रकम अड्काएको र प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारको लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, छाउपड़ी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारको हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानको नाराका साथ मनाइँदैछ। आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ विभिन्न देशमा कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा सन् 2024 यो दिवस मनाउन थालिएको हो। यसपटक तेस्रो दिवस मनाइँदैछ। यो दिवसले आलू उत्पादन, वितरण तथा उपभोगसँग जोड़िएका किसानदेखि मूल्य श्रृंखलासम्मको सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ। आलू विश्वका अरबौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बाली मध्येको एक हो। एफएओका अनुसार आलू विश्वका 159 देशमा खेती गरिन्छ। यसको झण्डै 5,000 प्रजाति विश्वभर पाइन्छन्। आलू बाली खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ। यो दिवसले सन् 2008 मनाइएको अन्तर्राष्ट्रिय आलू वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलू बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले बढ़दो भोकमरी, गरीबी र जलवायु परिवर्तन जस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलू जस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा बाढ़ीमा फँसेका 20 जनाको उद्धार, इलामको माङसेबुङमा आज च्यामरुङ महोत्सव लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सशस्त्र प्रहरीबल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 जनाको उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती दोदा नदीमा 81 पानीको बाव बढ़ेपछि नदी तरेर नजिकैको जंगलमा निगुरो टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरीबल नेपाल बीओपी बीचफाँटाको टोलीले उद्धार गरेको हो। त्यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढ़ेपछि दाउराघाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो। पानी पर्दा तराईका नदीमा 81 पानीको बहाव बढ़ेर बाढ़ी आउन सक्ने जोखिमतर्फ सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले आह्वान समेत गरेको छ। इलामको मांगसेबुङ गाउँपालिकामा आज च्याम्रुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ। लिम्बु समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याम्रुङ नाचको संरक्षण प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। मांगसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरान्त याक्थुङ चुम्लुङ मांगसेबुङको आयोजनामा मांगसेबुङ एक गजुरमुखी धाममा एक दिने महोत्सव हुन लागेको हो। किरात याक्थुङ चुम्लुङ मांगसेबुङ अध्यक्ष मनस रिम्बुले महोत्सवमा 500 भन्दा धेरै च्याम्रुङ एकसाथ प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा इलामको 10 वटा पालिका सहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ। स्थानीय जात जातिको कला संस्कृति र पहिचानको संरक्षणमा मांगसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो। राष्ट्रिय जनगणना 2078 को तथ्याङ्क अनुसार नेपालमा लिम्बु जातिको जनसंख्या 3,59,000 रहेकोमा इलाममा मात्रै 45,007 रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ, तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाउने धारणा राख्दै आउनुभएको छ। यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले यसअघि आफ्ना ओमानी समकक्षीलाई युद्धविरामका लागि अमेरिकी अत्यधिक माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा अहिले नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। क्वालालम्पुरमा खेल केही बेर अघि शुरू भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ र ताजा अवस्थामा नेपालले खराब शुरूआत गरेको छ। 6 ओभर 5 बलको खेल सकिँदाखेरि नेपालले 3 विकेट गुमाएर 29 रन जोडेको छ। यो खेलको विजेताले फाइनलमा थाइल्याण्डसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा चीनलाई हराउँदै थाइल्याण्ड फाइनलमा पुगिसकेको छ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारको भेदभाव अन्त्य गर्नुपर्नेमा जोड़, आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ मनाइँदै इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन केही समय लाग्ने र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843631494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश कपूर,

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401443, 9863024422।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी। प्रविधि समिश्रणमा हुनुहुन्छ मदन विष्णुकै साथमा। तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथी हुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथी दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आज शनिबारको बसाई आजको बसाई तपाईले चलचित्रको गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 048 40 40 0026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यो मध्याह समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र हामीलाई पनि सुनेर साथ दिनुहोला। अनि साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रममा पनि एकदमै मिठा र मायाला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आजको कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत सुनको सुसेलीको दूत कुसेलले सुन्छ यमनले सुसेलीको कसले सुनिदिन्छ एकदमै कहाँ भेटिएला भन्ने चलचित्र गीत रहेको थियो एकदमै मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ अब भने पालो त पाएको रहेको छ आजको बसाइमा जो साथीलाई गीत गाउन प्रति इच्छा चाहना रुचि छ उहाँ साथीले चाहिँ चलचित्र गीत गाएर सुनाउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता चलाउनको लागि 048-40-40-26 फोन गरेर सहभागिता चलाउन सक्नुहुनेछ साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथीसँग सम्झना सन्देश राख्न सक्नुहुनेछ यो समय तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ व्यस्तताको बावजुद पनि हामीलाई चाहिँ सुनेर साथ दिनु भएको छ भने आशा लिएका छौं उकाली उराली भन्स्याङ चौतारी मेलापात गरिराख्नु भएको छ र यी समयमा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौं व्यस्त समय पनि रहेको छ यो व्यस्तताको बावजुद पनि कतिपय साथीहरूलाई कार्यक्रममा सहभागिता जनाउन मन हुँदाहुँदै पनि सहभागिता हुन सक्नु भएको छैन कार्य व्यस्तताका कारणले गर्दा पनि आफ्नो इच्छा चाहनाहरू मार्नु परेको छ होइन तर के छैन आजको बसाइमा तपाईँसँग हामी कुराकानी गर्न सकेनौं तपाईँले आफ्नो आवाजमा मिठो गीत सुनाउन सक्नु भएन भने के छैन अन्य बसाई रहेको छ अन्य बसाइमा पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ सकेसम्म तपाईँले फुर्सदिलो हुनुहुन्छ भने चाहिँ जो साथी फुर्सदिलो हुनुहुन्छ कार्यक्रममा चलचित्र गीत प्रति इच्छा चाहना रुचि सघाउन मनपर्छ भने उहाँ साथीले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रममा अवधिभरि एकदमै मिठा गीत संगीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ हामी यो कार्यक्रम साताको साथी दिन लिएर उपस्थित भइराखेका छौं सोही क्रम जारी रहेको छ आजको बसाइमा हामी साताको साथी दिन आउने क्रममा फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं आज शनिबारको बसाइमा चाहिँ तपाईँले चलचित्र गीत गाएर सुनाउनु पर्ने हुन्छ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 048-40-40-26 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ यो मध्याह समय कता हुनुहुन्छ के गर्दै हुनुहुन्छ होला है तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ तर पनि धेरै साथीहरूले फोन गर्न नपाए तापनि देश तथा विदेशबाट सुन्दै हुनुहुन्छ र आफ्नो साथीसँग पनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ यति बेला भने म तपाईँले पठाउनुभएका सन्देश वाचन गर्न लागिरहेको छु बाबुराम मगरजी हुनुहुन्छ दिदी हजुर नमस्ते नमस्कार म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु सबैमा मिठो माया सम्झना छ अनि धेरै माया पनि छ भन्दै हुनुहुन्छ मेरो घर परिवार साथीसँगै सबै सबैलाई चाहिँ धेरै माया सम्झना छ विशेष गरी मेरो प्यारो साथी रञ्जित खानेलाई चाहिँ धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ विवश कुलुङ पृथकजी हुनुहुन्छ नमस्कार म विवश कुलुङ पृथक आज चाहिँ चलचित्र गीत गुनगुनाउन आउन मन थियो तर अलि समस्या समय मिलेर सबै साथीहरूलाई सम्झना छ भनिदिनुहुन्छ हजुरलाई विशेष धन्यवाद मैले भनिरहेको छु नि त होइन तपाईँलाई कति गीत गाउन मन लागेको छ गुनगुनाउन मन लागेको छ समयको व्यस्तताले गर्दा तपाईँ कार्यक्रममा सहभागिता जनाउनु भएको छैन तर यो मिठो कमेन्ट छोड्नु भएको छ विवशलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी अर्को साथी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ हेलो सिस गुड आफ्टरनुन म चाहिँ बागसौ नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी हिरा बहादुर लगाईजी हुनुहुन्छ नमस्कार सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी रामजी घिमिरेजी हुनुहुन्छ सबैमा सम्झना छ है भन्दै हुनुहुन्छ रामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फ जान्छौं गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौं विश्रामपछि फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला
1: नसोध घामलाई छाया नभए के हुन्थ्यो होला
2: नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला
3: ओहो मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला सागरको मोती ल्याएर दिन्छ होला होइन त

नाश वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउं।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5213।
3: दैनिक रु 197 मा रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तन्ने पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छ त्यहाँ हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-398, 0485-43-398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

कार्यक्रममा हामीले एकदमै मिठो रमाइलो चलचित्र गयौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी छु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला र जो साथीलाई चाहिँ कार्यक्रममा सहभागिता हुन मन छ अनि आफूलाई मनपर्ने गीत गाउन मन छ भने चाहिँ सहभागिता पनि जनाउन सक्नुहुनेछ। यदि तपाईँले आउँदैन भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला। आजको अवस्थामा अन्य अवस्थामा कुराकानी गर्ने दिन छँदैछ, त्यो समयमा हामी कुराकानी गर्नेछौ र आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न दिनेछौ। र आजको विशेष दिन रहेको छ, जो साथीले चाहिँ गीत गाउन प्रति इच्छा चाहना रुचि छ उहाँ साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। कार्यक्रम अवधि भयो मिठा रमाइला चलचित्र गीत पनि बज्ने रहेछ भन्दै फेरि पनि हामी कार्यक्रमतर्फ लाग्छौ भन्दै थिए। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? एलिनाजीको खबर के छ? आराम हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ, मन्थलीतिर पनि ठिकै होला, रामेछापतिर पनि एकदम ठिक छ भन्नुपर्छ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ एलिनाजी? ठ्याक्कै लागिसकेको छ। कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त? आज आज त अनि अब यो कार्यक्रममा चलचित्रको प्रोग्राममा हामीले लोकदोरी गीत राख्दैनौ र गाउन पनि दिँदैनौ, तपाईँले चलचित्र गीत गाउनु पर्ने हुन्छ है त। थोरै भए पनि हामीलाई सुनाउनुहोस् न है त।

0: हजुर दिदी यति नै
1: ला एकदम मिठो गीत गाउनुभयो, खुसी लाग्यो। अनि बसैमा पनि आउँदै गर्नु होला, जग बसैबाट हामी छुटौँ है त। हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो रोकाजी हुनुहुन्थ्यो, उहाँले पनि मिठो गीत गाएर छुटिसक्नु भएको छ। फालो त पाएको रहेको छ। 0840 40 00 26 मा फोन गरेर फटाफट आउन सक्नुहुनेछ। उहाँले पनि एकदमै मिठो गीत गाउनु भइसकेको छ। तपाईँले धेरै गीत सुनाउनु पर्दैन, थोरै होइन, कार्यक्रमको नियम पालना गर्नुहोस्। कतिपय साथीहरूको भित्र चाहिँ होइन लुकेर रहेका प्रतिभाहरूलाई पनि यो समय उतार्न सक्नुहुनेछ। र जो साथीहरूको आवाज मिठो छ, गीत संगीतप्रति एकदमै इच्छा चाहना रुचि छ भने उहाँ साथीले चाहिँ आजको बसाइमा गीत गाएर पनि सुनाउन सक्नुहुनेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, सधैँ तपाईँले डायल गर्दै आउनु भएको नम्बर रहेको छ। यो मध्याह समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ। कतिपय साथीहरूले आजको समयमा मलाई गीत गाउन मन थियो तर पनि कार्य काम होइन व्यस्तताले गर्दाखेरि चाहिँ म कार्यक्रममा आउन सकिनँ भनेर पनि म्यासेज छोड्नु भएको छ। होइन धेरै माया गर्नुहुन्छ, साथ सपोर्ट छ। कहिले काहीँ यस्तै हुन्छ, कतिपय अब कार्यक्रममा सहभागिता हुनु मन हुँदाहुँदै पनि हामी सहभागिता हुन सक्दैनौ। ठिकै छ, अन्य बसाइमा होइन फुर्सदिलो समयमा तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ, तपाईँको इच्छा चाहना तपाईँले पूरा गर्न सक्नुहुनेछ। र आजको बसाइमा मिठा गीत संगीतहरू पनि राखिरहेका छौं। यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फै लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम एकदमै मिठो गीत थर्किन्छौ मुटुमा होला छर्किन्छौ आँखामा होला पक्कै पनि एकदमै मिठो रमाइलो चलचित्र गीत थियो। चलचित्रको नाम लहना रहेको थियो। यसमा अभिनय निरुतासँग उत्तम वरदानको रहेको छ। यस्तै मिठा गीत संगीतबाट आजको बसाईमा तपाईँलाई हामीले मनोरञ्जन दिइराखेका छौं। अन्य बसाईमा जस्तै होइन कार्यक्रममा सहभागिता कम भएको तापनि तपाईँलाई यस्तै मिठा गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिइराखेका छौं। यसरी होइन चलचित्रको गीत संगीतले मनोरञ्जन मात्र नभई समाजलाई सकारात्मक सन्देश र सचेतना दिने महत्वपूर्ण माध्यम पनि रहेको छ। होइन गीत संगीतले समाजलाई विभिन्न प्रकारका सन्देशहरू दिन्छन्। जस्तै हामीले रहन्छौ होइन प्रेम मित्रता अनि त्यसै गरी पारिवारिक सम्बन्धको महत्व बुझाउँछ। सामाजिक कुरीति त्यसै गरी विभेद र अन्याय विरूद्ध सचेतना फैलाउँछन्। होइन देशप्रेमी संस्कृति परम्पराको संरक्षण गर्न प्रेरित गर्दछ। त्यसै गरी मेहनत संघर्ष सफलताको महत्व सिकाउँछ। नैतिक शिक्षा र सकारात्मक सोचको विकास गर्न सक्छ। र त्यसै गरी मनोरञ्जनसँगै जीवनका विभिन्न पक्षहरूबारे ज्ञान प्रेरणा प्रदान गर्ने गर्दछ। हामीले चाहिँ मनोरञ्जन मात्रै दिँदैनौ, हामीले गीत संगीतहरू चलचित्रले होइन चाहिँ एकदम परम्परागत कसरी त्यो अनुसारको रीति रिवाज होइन कुरीतिलाई चाहिँ कसरी हटाउने भन्ने कुराहरूको ज्ञान गुणका कुराहरू पनि तपाईँको माझमा हामीले प्रस्तुत गर्छौ। होइन यस्तै मिठा गीत संगीतहरू पनि बजिराखेको छौ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुन्छ। कतिपय साथीहरूले चाहिँ कुन कुन दिन के कार्यक्रममा आउँछ भन्ने कुरा पनि होइन थोरै धेरैले थाहा हुन सक्छ। नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा हुन सक्छ। यदि नयाँ साथी मात्रै हुनुहुन्छ भने उहाँको लागि म साताको साथै दिन कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा पनि तपाईँहरूले म जानकारी गराउन चाहन्छु। तपाईँले चाहिँ आइतबारको बसाईमा नयाँ तथा पुराना चलचित्र गीतहरू हामी कार्यक्रममा राखिरहेका हुन्छौं र तपाईँले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भने सोमबारको बसाईमा तपाईँको रोजाईको चलचित्रको गीत बज्नेछ र तपाईँले गीत मार्फत आफ्नो पाँचजना साथीलाई समर्थन जनाउन सक्नुहुनेछ र साथै मंगलबारको बसाई रहेको छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछौ र जेनेरल नलेजको होइन क्वेशनहरू पनि तपाईँको माझमा चाहिँ हामीले लिएर आउने प्रयास गरेका छौं र तपाईँले किनभने यो पढाइपति होइन जसको जिज्ञासा चासो छ उहाँ साथीहरूलाई पनि सहज हुन्छ भने हिसाबले चाहिँ तपाईँको लागि चाहिँ हामीले जिकै क्वेशनहरू पनि लिएर आएका छौं र त्यसै गरी बुधबारको बसाईमा तपाईँहरूप्रति लुकेर बसेका कला होइन संस्कृत प्रतिभाहरू हुन्छ नि त्यो प्रतिभाहरूलाई चाहिँ तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। जसको साथीहरूलाई चाहिँ गीत गाउन मन लाग्छ क्यारिकेचर गर्न मन लाग्छ होइन यो कुराहरूलाई पनि मध्यनजर गर्दै तपाईँको माझमा हामीले यो तपाईँको प्रस्तुति तपाईँले जे आउँछ कथा कविता होइन गजल जे आउँछ त्यो सुनाउन सक्नुहुनेछ। तपाईँको रुचाइको प्रस्तुति रहेको छ बुधबारको बसाईमा भने बिहिबारको बसाईमा हामीले चलचित्र सम्बन्धी नै तपाईँलाई प्रश्नहरू लिएर आएका हुन्छौँ। एक नम्बरदेखि सात नम्बरसम्म प्रश्न लिएर आउँछौँ। तपाईँले रोजाईमा एउटा मात्र प्रश्न रोजाईमा पार्न सक्नुहुनेछ, त्यसको उत्तर दिनुपर्ने हुन्छ र आफ्नो साथीसँगलाई मिलाउनु भयो भने चाहिँ साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। र त्यसै गरी शुक्रबारको बसाईमा हामीले चलचित्र सम्बन्धी नै ट्र्याक लिएर आएका हुन्छौँ। ट्र्याक सुनेर चाहिँ तपाईँले गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ। र त्यसै गरी शनिबारको बसाई आज रहेको छ। तपाईँले जो साथीलाई चाहिँ म गीत गाउँछु भन्ने साथीहरूको लागि आजको बसाईमा हामीले तपाईँले चाहिँ गीत गाउन सक्नुहुनेछ। चलचित्रको गीत मात्रै गाउनुपर्ने हुन्छ आजको बसाईमा भन्दै अब चाहिँ होइन कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँलाई मैले यो साताको साथै दिन कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा पनि जानकारी गराइसकेको छु। समय पनि अब सकिन लागिसकेको छ। तपाईँलाई यसै मिठा रमाइला चलचित्र गीतबाट मनोरञ्जन दिँदै समय अब दिइसकिसकेको छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र केही मेसेजहरू पनि तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पठाउनु भएको छ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै मिठा गीत संगीत छोड्दै आजको बसाईबाट हामी पनि बिदा लिने छौ। यति बेला हुनुहुन्छ हामीलाई कमेन्ट पठाउनु भएको छ साथी हुनुहुन्छ बाबुराम मगर्जी हुनुहुन्छ। धेरै सम्झेको छु है दिदी मेरो दिदीलाई भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच भाइ हजुरलाई पनि धेरै होइन सात समुद्र पारी रहेर पनि हामीलाई सम्झना गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद। त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ नमस्कार प्यारी दिदी म सुन्दैछु है सिन्धुरी ढुङ्गे भाषाबाट चाहिँ रूपासना योगी हो मिस यु अल भन्नुभएको छ। मिडिया प्रेमी राय अनि साजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी जीवन
मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर, पोखरेली नमस्कार, सन्जय हुनुहुन्छ हजुर, म सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। भोलि जेठ 17 गते मेरो प्यारो छोरा वसन्त कार्कीको जन्मदिन परेको छ हजुर, नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, साथीहरूलाई सम्पूर्ण साथीलाई सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँको छोरा वसन्त कार्कीको चाहिँ भोलि जन्मदिन रहेको छ, उहाँलाई अग्रिम शुभकामना, जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र हाम्रो रेडियोको तर्फबाट पनि उहाँलाई। र त्यसै गरी नवराज मर्स्याङ्गी मगर हुनुहुन्छ, मिस यू अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुस्मिता मुक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, र सोफिया पुला मिस यू टू सिस्टर भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी दुर्गा लामघाटेजी हुनुहुन्छ, हजुर नमस्कार, म यता रामेछाप नगरपालिका हिमालय चारबाट चाहिँ फेसबुक कार्यक्रमबाट चाहिँ कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ दुर्गाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ, तपाईँले पठाउनुभएका ती माइल कमेन्टहरूलाई पनि मैले वाचन गरिसकेको छु। यति दिनसम्म तपाईँले त्यस्तै विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो, र त्यसै गरी तपाईँ सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कुमार प्रजाजी हुनुहुन्छ, हेलो सिस्टर नमस्ते, है म पनि सुन्दैछु, कुमार प्रजा चितवनबाट मिस यू अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। कार्यक्रम अवधिबाट एकदमै मिठा रमाइला चलचित्र गीत राख्यौं, यो चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट चाहिँ आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, उहाँहरू साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो मदनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै, फेरि पनि हामी कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म तपाईँको साथी सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हाउस त नमस्ते।

0: हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 MHz।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
10: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
13: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
13: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
14: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
14: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
14: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पिटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
15: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
14: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
16: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
16: जिल्ला अस्पताल रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485453305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 3 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40%
3: पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण

0: बुढा बस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475-90-466, 9896-92-65-998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639925535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
8: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा निश्चित गर्दै राज्य सबै निकाय समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, छाउपडी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ रहेको छ। प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको समान आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ मनाइँदैछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना हुनुभएको छ। 3 दिनदेखि रुगा खोकी र ज्वरो निको नभएकोले उहाँलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उहाँलाई प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई सामान्य न्यूमोनियाको लक्षण देखिएकोले उहाँलाई मेडिसिटी अस्पतालमा उपचार भइरहेको रहेको छ। भारतको उत्तर प्रदेशको कुसिनगरमा बन्धक बनाएर राखिएका 453 नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो। गै राती भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवा युवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाएको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेशन शुरू गरेको थियो। नेपाल प्रहरीको अपरेशनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गर्नुभएको छ। बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रति व्यक्ति 7,000 भारतीय रूपियाँदेखि 1,00,000 रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गर्दै लैजाने गरेको थियो। कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा 1,000 युवा युवतीलाई लगेर बन्दी बनाएको सूचना प्राप्त गरेको रूपन्देही प्रहरी प्रमुख जनक बहादुर साईले बताउनु भएको छ। यही सूचनाका आधारमा पीछा गरेर बन्धक बनाएर राखिएको स्थल पत्ता लागेपछि भारतीय प्रहरीले प्रहरीको सहयोगमा उद्धार गरिएको हो। यसबारे थप अनुसन्धान भइरहेको छ। लगातार बढ़दै गएको तापक्रमले बाँकेवा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित गरेको छ। लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम 42 डिग्री आसपास पुगेपछि बिरामी हुनेको संख्या बढ़दै गएको छ। गर्मी अत्याधिक बढ़ेसँगै जनजीवन प्रभावित बनेको छ। दिउँसो पख चरक्क घाम लाग्ने र
तातो हावाका कारण मानिसहरू बिरामी पर्न थालेका छन्। भेरी अस्पतालको ओपीडी सेवा सार्वजनिक विद्यालय बन्द भएका कारण इमर्जेन्सी वार्डमा बिरामीको चाप बढ़ेको छ। उपचारका लागि आएका बिरामीले अस्पतालको मूलद्वारमा रहेको इमर्जेन्सी कक्षले भरिने गरेको छ। गर्मी याम शुरू भएपछि जिल्ला अस्पतालमा ज्वरो, झाडा पखाला, पेट र टाउको दुख्ने, मधुमेह, उक्त रक्तचाप लगायतका बिरामीको संख्या बढ़दै गएको हो। गर्मी याम शुरू भएपछि भेरी अस्पतालको ओपीडी सेवामा सार्वजनिक विदा दिन बाहेक 500 जना बढ़ी बिरामी उपचारका लागि आउने गरेका निमित्त सुपरिन्टेण्डेन्ट डाक्टर विवेक कुमार महतोले बताउनु भएको छ। भेरी अस्पतालको वायरिङ विभागमा दैनिक 500 देखि 600 जना हाराहारी उपचारका लागि आउने गरेकोमा हाल इमर्जेन्सी वार्डमा दैनिक 100 जना बढ़ी उपचारका लागि आउने गरेका छन्। सार्वजनिक विधामा ओपीडी सेवा बन्द हुने गरेको पनि इमर्जेन्सीमा भर्ना हुनेको संख्या बढ़दै गएको उहाँले बताउनु भएको छ। गर्मी बढ़ेसँगै भेरी अस्पतालमा पखाला, न्युमोनिया, ज्वरोका बिरामीको संख्या बढ़ेको चिकित्सकले बताउनु भएको छ। गर्मीबाट सबैभन्दा बढ़ी बाल बालिका तथा वृद्ध वृद्धा बढ़ी प्रभावित भएको भेरी अस्पतालका इमर्जेन्सी कक्षका इन्चार्ज संकेत रिसालले बताउनु भएको छ। गर्मी बढ़ेसँगै अस्पतालमा हिट स्ट्रोक अर्थात लो लाग्ने जोखिम समेत बढ़दै गएको उहाँले बताउनु भएको छ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच सम्झौताका लागि आन्तरिक तयारी गरेको छ। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यक्रमहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जियो केमिकल स्प्यामलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभएको छ। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै अन्तिम निर्णय लिने बताउनु भएको छ। उक्त सम्झौताले युद्ध विरामको अवधि लम्ब्याउन सक्ने तथा हर्मुज जलमार्ग पुनः खुलाउन सक्ने बताउनु भएको छ। यद्यपि दुवै पक्षबीच अझै पनि गहिरो अविश्वास कायम रहेको छ भने महत्वपूर्ण मुद्दामा मत भिन्नता जारी रहेको छ। उहाँले अर्को सूचना नभएसम्म कुनै पनि पैसाको लेनदेन नहुने बताउनु भएको छ। निकै कम महत्वका अन्य विषयहरूमा सहमति भइरहेको छ। ट्रम्पले शुक्रबार यस विषयमा छलफल गर्न आफूले सिचुएसन रूममा सल्लाहकारसँग बैठक गरिरहेको बताउनु भएको छ। त्यसैको केही घण्टापछि व्हाइट हाउसले बैठक सकिएको जानकारी दिए पनि थप विवरण भने सार्वजनिक गरेको छैन। अर्कोतर्फ इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बघाईले अमेरिकासँग कुनै पनि सम्झौता अझै टुंगोमा नपुगेको स्पष्ट पार्नुभएको छ। हौस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हौस् त नमस्ते।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-22। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथा लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्की भने प्रविधि संयोजनमा हुनुहुन्छ मदन विष्णुकेजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हरेक दिन सुन्दै आइराख्नु भएको छ, हामी साताको सातै दिन उपस्थित हुने गर्दछौं र फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आज शनिबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाईमा हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं। जो साथीहरूले मिलाउनुहुन्छ उहाँ साथीहरूले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। कार्यक्रममा वरिपरि मिठा रमाइला आधुनिक गीत संगीतहरू हामी राख्नेछौ र तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 40 26 को माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीतबाट हकाउ खाने कथाको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं आजको बसाईमा। तपाईँले सहभागिता जनाउनुहोस् र प्रयास गर्नुहोस्, होइन सबै कुरा सबै हामीले सानैदेखि जानेर आएका त हुँदैनौ, तर पनि प्रयास गर्नुहोस्, होइन रमाइलो हुनेछ, यो पललाई अझ रमाइलो बनाउनु पर्नेछ। आउनुहोला 0848 40 40 00 26 को माध्यम भएर यति बेला सम्पर्कमा साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो
1: हजुर दिदी, नमस्ते।
0: नमस्कार हजुर, देवजी बोल्नुभयो?
1: हजुर हजुर दिदी, म बोल्दैछु। भर्खर चर्चबाट आएर अनि यसो खाना खाएर होइन अनि कार्यक्रम सुन्दैछु भन्नुभयो।
0: आज चाहिँ खाना ढिलो भएछ त है?
1: हजुर, अब बिहान गएको पदमा बिहान 9 बजी गइन्छ अनि अहिले भर्खर आइपुगेको भन्नुहोस् है त।
0: ल देख्छ, आउनु बित्तिकै होइन अब खाना खाएर चाहिँ हामीलाई सँग चाहिँ कार्यक्रममा उपस्थित हुनु भइसकेको छ, खुसी लाग्यो। अरू सबै ठिक छ नि देवजी? हजुर देवजी बोल्नुभयो।
1: हजुर हजुर दिदी, म बोल्दैछु। भर्खर चर्चबाट आएर अनि यसो खाना खाएर होइन अनि कार्यक्रम सुन्दैछु भन्नुभयो।

0: यता पनि त्यस्तै छ, मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। हामी कार्यक्रमतर्फ लागौ है त। एकदम सजिलो प्रश्न रहेको छ गाउँ खाने कथाको, भन्न सक्नुहुनेछ हेर्दा छ समात्दा छैन के हो? हेर्दा छ समात्दा चाहिँ छैन, जुन हामीसँगै रहन्छ रहन चाहिँ त्यो उज्यालो मात्रै पाइन्छ, यसलाई नै सही उत्तर भन्नुहुन्छ। ल ठिक छ, मिलेको छ, हजुरले आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त।
1: दाई हुनुहुन्छ क्यारे, उहाँको लागि लगायत हजुरको रेडियो हो नि युनिटको लागि भन्न चाहन्छु, अनि त्यस्तै गरी बहिनीहरू सुन्दै होला, रमिला तामाङको लागि, अनि साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेल, अनि लगायत मलाई देवमाझी हुने चिनी नचिनी सम्पूर्णको लागि, र सम्झना प्रधान बहिनीको लागि, अनि निर्मला लामा बहिनीको लागि भन्दै छुट्टिन्छु।
0: हस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो देवजी, जगदली राटमाटादेखि हुनुहुन्थ्यो, उहाँले प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ, पालो त पाएको। यस्तै गरी तपाईँ पनि सहभागिता जनाउनुहोस्, आज चाहिँ एकदमै रमाइलो पल बनाउनु पर्नेछ होइन। आउनु होला फटाफट, फोन गर्नुहोस् 048-40-40-26 माध्यम भएर। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार। एलिनाजी बोल्नुभयो?
2: हजुर दिदी, पक्कै पनि।
0: ल अहिले त मैले ठ्याक्कै छु नि है।
2: हजुर,
0: के छ अनि हजुरको खबर? ठिक छ नि, खाजा लिनुभयो?
2: मेरो खाजा के छ अनि दिदी हजुरको?
0: मेरो नि बाँकी नै छ, अब केही समय पछि हुन्छ है त।
2: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है?
2: म कार्यक्रम सुनिराखेको छु भन्नुपर्छ।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ।
2: हुन्छ,
0: ल ठिक छ, हजुरले उत्तर दिने प्रयास गर्नुहोला है त।
2: हुन्छ।
0: आँखा जस्तो छ आँखा होइन, पंखा जस्तो छ पंखा होइन, त्यो के हो?
2: आँखा जस्तो छ आँखा होइन, अनि
0: पंखा जस्तो छ पंखा होइन, त्यो एउटा हजुर
2: पुतली
0: भन्न मिल्दैन यस है, अर्कै रहेको छ है, यो ठ्याक्कै आँखा जस्तै देखिन्छ, तर त्यो पनि हो, तर यसमा चाहिँ उत्तर यो छैन है त। हामीले त्यसलाई सजाएर पनि राख्छौँ, त्यसको चाहिँ सजावटको सामग्री पनि भन्छ, एउटा पन्छी मार्फत होइन, त्यसको होइन, त्यसको अब त्यो पन्छीको हुन्छ क्या, अब तपाईँले के भन्नु ठ्याक्कै भनिहाल्यो भने मैले नाम भने तपाईँले उत्तर के दिने भने जस्तो हुन्छ, अलिकता त्यो गहिरो ठाउँमा होइन, खोला नालातिर चाहिँ अलिकता पाइन्छ क्या त्यस्तो, त्यो पन्छी चाहिँ
2: चिप्ले किरा हो त दिदी,
0: त्यस्तो होइन, त्यसको अब के भन्नु, आँखा जस्तै हुन्छ होइन, एकदम मजाले बाँच्छ भने त्यो कराउँछ भने ठुलो हुन्छ, अनि त्यो पन्छीको एउटा आशय पनि छ यस्तो छ, जुन आफ्नो शरीर बडीको चाहिँ एउटा अङ्ग चाहिँ मनै पर्दैन त्यसलाई चाहिँ, फेरि गाह्रो पर्यो। ल मजुरको प्वाख रहेको छ है त, मैले त्यत्रो हिंसु देखेँ नि त, अनि अब त्यसको प्वाख हामीले सजाउन राख्छ कि राख्दैन, रुमहरू पनि राख्छौँ प्राय जस्तो, कस्तो मनपर्छ नि होइन। ल हजुरलाई विशेष धन्यवाद, साथी चाहिँ सम्झाउन पाउनुहुन्न है त। हवस् त, आजको उसैबाट हामी छुटौँ। उहाँ हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो, उहाँले चाहिँ होइन प्रश्नको उत्तर दिने प्रयास गरेर छिटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ 048-40-40-26 माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ है, भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
3: नमस्कार
0: हजुर, हाम्रो यो आवाज कहाँदेखि हो? दिपकजीको खबर के छ? यस्तै छ होइन, अनि स्वस्थै हुनुहुन्छ नि? ल ठिक छ, हामी कार्यक्रमतर्फ लाग्यो, अरू के छ, खाजा लिनुभयो?

0: खाजा खाने चलन छैन हाम्रो दिउँसो बिहान
1: बिहान बिहान र बेलुका खाना मात्रै हो
0: बिहान खाजा पनि खान्छ
1: बिहान खाजा खानुहुन्छ त्यसपछि खाना दिउँसो भनेपछि ढिलो खानुहुन्छ
0: खाना 10-12 हुन्छ
1: ल ठिक छ कार्यक्रममा आउनुभएको छ हामी कार्यक्रमतर्फ लागौँ है त टेक्दा लट्ठी चुस्दा मिठी थुक्दा कपास त्यसको उत्तर के हुन्छ उखु भन्नुहुन्छ एकदमै सजिलो पर्यो जस्तो लाग्यो क्या योभन्दा कुनै समय अगाडि मैले भने जस्तो लागेको थियो है ठिक छ हजुरले मिलाउनु भएको छ हजुरलाई विशेष धन्यवाद आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त हवस् त नमस्ते आउनु त्यो दिपक सुनवारजी हुनुहुन्थ्यो उहाँले मिलाएर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ आउनुहोला 048-40-40-026 अब एकजना साथीसँग हामी कुराकानी गर्छौ उहाँलाई प्रश्न सोध्नेछौ र त्यसपछि मिठो गीततर्फ लाग्नेछौ हामी आउनुहोला 048-40-026 माध्यमबाट एकदमै मिठो गीत पनि बज्नेछ यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ आउनुहोला 048-40-026 माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला उकाली ओह्रालो पनि च्याङ चौतारी गरिराख्नु भएको छ होला कतिपय ठाउँमा गर्मी भइरहेको छ भने कतिपय ठाउँमा चाहिँ होइन धुम्म भइरहेको छ होला होइन अब कतिपय साथीसँगहरू घरतर्फ फर्कदै हुनुहुन्छ होला विभिन्न काममा व्यस्त हुनुहुन्छ होला होइन कतै कतै जाँदै होइन फर्किँदै हुनुहुन्छ होला कार्यक्रम आउने बेला भयो भनेर हतार हतार घरतर्फ पनि लम्किँदै हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्था हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीसँग जोडिने प्रयास गर्नुहोला आजको कसायमा एकदमै रमाइलो पल बनाउनु पर्नेछ यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर अनिताजी बोल्नुभयो के छ अनिताजीको खबर मेरो पनि एकदम ठिक छ राम्रो रमाइलो छ भन्नुपर्छ अनि खाजा लिनुभयो अनिताजी
2: मेरो छैन
1: के गर्दै हुनुहुन्छ त
2: म चाहिँ
1: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है
2: हजुर
1: ल ठिक छ कार्यक्रम सुनेर साथ दिनुहोला हामी कार्यक्रमतर्फ लागौ
2: हुन्छ
1: ल ठिक छ सबैलाई चाहिने मरुभूमिमा नपाइने के हो सबैलाई चाहिने मरुभूमिमा नपाइने के हो हामी त्यो बिना बाँच्न सक्दैनौ हामी कतै केही काम गर्यो भने जे सुकै खाजा साजा खाँदाखेरि पनि हामीलाई चाहिँ अति आवश्यक पर्छ त्यो बिना चाहिँ हामी बाँच्नै सक्दैनौ र तर मरुभूमिमा चाहिँ एकदम पाइँदैन त्यो चाहिँ
2: पानी हो त दिदी
1: के भन्नुहुन्छ भन्नु न अब पानी हो कि भन्नुहुन्छ अब ठ्याक्कै हजुरले पानी भन्नुहुन्छ ल कसरी भन्नु त भन्नुहोस् त ल ठिक छ मिलाउनु भएको छ हजुरलाई विशेष धन्यवाद साथीसँगलाई सम्झना गर्नुहोस् है त
2: पटापल दिदी हजुरको लागि समय हुने दिदीको लागि मेरो घर परिवार आमा बुवाको लागि सुन्दै हुनुहुन्छ दिदी सञ्जिता तामाङको लागि
1: हवस् त नमस्ते भन्नुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो उहाँले पनि मिलाउनु भइसकेको छ उहाँलाई पनि विशेष धन्यवाद त्यति बेला पनि हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ जान्छौ गीतपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

कार्यक्रम का आज एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी फेरि उपस्थित भइसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोस् र आजको बसाई गाउँ खाने कथाको बसाई हामीले प्रश्नहरू लिएर आएका छौं। एकदमै सजिला पनि छन् होइन, तपाईँले सहभागिता जनाउनुहोस् भन्ने प्रयास गर्न सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो हेलो, कोही साथी हुनुहुन्छ, उहाँ होल्डमा बसिराख्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला, केही समय बाँकी छ। अब धेरै समय बाँकी छैन, केही साथीहरूसँग हामी कुराकानी गर्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौ। आउनुहोला 0848 40 00 26 को माध्यम भएर। शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट, शर्मिला हायु हो, मिस यू अर फ्रेन्ड भन्नुभएको छ। पासाङ डोलमा तामाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते प्यारी दिदी, म पनि सुन्दैछु है, सम्झना गर्नुपर्दा चाहिँ हजुरको लागि, दाई देव माझीको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, चालुबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है, भारतको गुजरातदेखि मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। कार्यक्रममा अति बढी मिठा र माइला आधुनिक गीत संगीतहरू हामीले राखिरहेका छौं, प्रश्नहरू पनि लिएर आएका छौं। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यो समय तपाईँ आफ्नै काममा त व्यस्त हुनुहुन्छ, कतिपय साथीहरूले कार्यक्रममा सहभागिता जनाउन मन हुँदाहुँदै पनि कार्यक्रमले गर्दाखेरि सहभागिता जनाउनु भएको छैन, पाउनु भएको छैन। यो कुनै समय तपाईँको समय मिल्छ भने त्यो समयमा उपस्थित हुन सक्नुहुनेछ र तपाईँले कार्यक्रम सुन्ने समय छ होइन, सुन्न मन छ भने, काम गर्दा गर्दै पनि सुन्न मिल्ने ठाउँ छ भने सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र यस्तै गरी नै तपाईँको माझमा हामी प्रश्नहरू लिएर आएका छौं र एकदमै मिठाई गीत संगीतहरू पनि कार्यक्रममा बजिराखेका छन्, सुन्दै हुनुहुन्छ भन्ने आशा लिएका छौं भने फेरि पनि हामी एकदमै मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी फेरि उपस्थित भइसकेका छौं। यस्तै मिठा गीत संगीतहरू बजिराखेका छ। कार्यक्रम समय अवधिभर पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। अब केही समय मात्र बाँकी छ, हामी केही साथीसँग कुराकानी गर्नेछौ र त्यसपछि हामी पनि विद्यालयले समय भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ जस्तो लागिरहेको थियो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनुहोला। आजको बसाईमा एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं, सजिला पनि छन्, तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ र मिठा गीत संगीतहरू पनि बजिराखेको छ आजको बसाईमा। तपाईँ यो समय उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, होइन लेक बेसी थाउँदै हुनुहुन्छ होला, सबै जहाँ हुनुहुन्छ हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। मिठा गीत संगीतहरू बजिराखेको छ, यो समय तपाईँले साताको साथी दिन कार्यक्रम सुन्दै आइराख्नु भएको छ। साताको साथी दिन आउने क्रममा हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ र आज गाउँ खाने कथाको प्रश्नको हामीले तपाईँलाई लिएर आएका छौं र तपाईँले चाहिँ सहभागिता भएर प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने आफ्नो साथी संगीलाई सन्तना सन्देश राख्न पाउनुहुनेछ, तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ भन्न चाहे र तपाईँले यो समयमा होइन हामी साताको साथी दिन आउने क्रममा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुराहरू जो कोही साथीहरू सधैँ निरन्तर तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ थाहा नै हुन्छ। यदि कोही साथी पहिलोपल्चोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँ साथीहरूलाई चाहिँ थाहा नहुन पनि सक्छ। तपाईँले होइन यो कार्यक्रम रुचाइ तपाईँकोमा चाहिँ हामीले साताको साथी दिन लिएर आउँदाखेरि चाहिँ तपाईँले आइतबारको बसाईमा तपाईँको रुचाईको गीत बस्छ भने सोमबारको बसाईमा बस्ने गीत मार्फत आफ्नो साथीसँगलाई सम्झाउनु पर्ने हुन्छ र तपाईँले मंगलबारको बसाईमा आधुनिक गीतको ट्र्याक छिन्नुपर्ने हुन्छ भने बुधबारको बसाईमा तपाईँलाई चाहिँ रुचाईको गीत बस्छ। तपाईँले लोकतोरी बाहेक अन्य जुनसुकै गीत पनि रुचाईमा पार्न सक्नुहुनेछ त्यो समयमा भने। बिहिबारको बसाईमा हामी कमेन्टहरू पढ्नेछौ, तपाईँले पठाउनुभएका कमेन्ट सँगसँगै तपाईँसँग हामी कुराकानी पनि गर्नेछौ र आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न र शुक्रबारको बसाईमा तपाईँले चाहिँ हामीसँगै रहेर होइन रहनेछौ र त्यस्तै मिठा कुराकानीहरू गर्ने नै छौ र तपाईँले चाहिँ शुक्रबारको बसाईमा आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ शुक्रबारको बसाईमा भने। शनिबारको बसाई आज रहेको छ, हामीले प्रश्नहरू लिएर आएका छौं, गाउँ खाने कथाको प्रश्नहरू लिएर आउँछौं र तपाईँले उत्तर दिनुपर्ने हुन्छ। उत्तर मिलाउनु भयो भने आफ्नो साथीसंगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँलाई मैले साताको साथी दिन के कार्यक्रम आउँछन्, कुन दिन कार्यक्रम के हुन्छ भन्ने बारेमा पनि जानकारी गराइसकेको छु। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आजको बसाईमा हामीले चारजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयो, उहाँले गाउँ खाने कथाको प्रश्नको उत्तर दिने प्रयास गर्नुभयो, कतिपय साथीले मिलाउनु भएको छ, कतिपय साथीले प्रयास गर्नुभएको छ। उहाँ सम्पूर्ण साथीहरूलाई चाहिँ एकै मुस्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट सुन्नुभयो सम्पूर्ण साथीहरू सुनेर साथी नहुने साथी अनि फेसबुक पेजबाट आफ्नो साथीसँगलाई सम्झना गर्नुहुने साथी सम्पूर्णलाई एकै मुस्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीक्षणबाट मलाई साथ दिनुभयो मदनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो आधुनिक गीत छोड्दै आजको बसाई रोचाई गाउँ खाने कथाको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता सम्झना गरिगे पनि बिताउन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
5: कति रे 9540 अनि
3: 9540040239, फोन नम्बर चाहिँ 0848540239
5: 0848540239।
6: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्य योजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार राजनीतिक सहभागिता परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरणभूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। खेतीको समयमा सप्तरी सहित मध्य प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरै जसो किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाई छ। अब विदेशको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बाल बालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक निया जयका अनुसार 10 जना बाल बालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोकिँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड दुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुने। चार बञ्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरणभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै।
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्गानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946 र 9841954181। वेबसाइट झुले.com.np।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पछिल्लो 24 घण्टामा 1773 गाड़ी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,44,502 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाड रक्सी खाएर गाड़ी चलाउने 100 जना, नियम विपरीत राइड शेयरिङ गरेका 118, संकेत बत्ती उल्लंघनकर्ता 136 र तीव्र गतिमा गाड़ी हुइकिएका 237 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने यासे, निषेधित क्षेत्रमा हर्न बजाउने 89, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाड़ी चलाउने 91 र अन्य गाड़ी नियम पालना नगरेका 800 जनालाई कार्यवाही गरिएको हो। दोस्रो भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेलाको पहिलो दिन 15,000 भन्दा बढ़ी दर्शकले अवलोकन गरेका छन्। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा हस्तकला, मौलिक, सांस्कृतिक र दिगो पर्यटन विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन नाराका साथ हिजोदेखि शुरू भएको 2 दिने मेला आज पनि चलिरहेको छ। मेलाको हिजो नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर कृष्ण वैद्यले उद्घाटन गर्दै सरकारले युवा रोजगार प्रवर्धन महासंघसँग साझेदारीमा कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा आज बेलुकासम्म आयोजना हुने मेलाको झण्डै 50,000 जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष रंजित मारीखुले जानकारी दिनुभयो। मेलामा विभिन्न 48 स्टल रहेको आयोजकले जनाएको छ। नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस एमएस दिवस मनाइएको छ। मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालले संयुक्त रूपमा ललितपुरमा कार्यक्रम गरी दिवस मनाएका हुन्। यो दिवस संसारभर मे 30 मनाउने गरिन्छ। विश्वभर 8 करोड़ भन्दा बढ़ी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान छ। नेपालमा बिरामीको यकिन तथ्याङ्क भने छैन। विशेषज्ञका अनुसार नेपालमा यो रोग 20-40 वर्षका उमेर समूहमा बढ़ी देखिएको छ। पुरूषको तुलनामा महिलाहरू यसबाट बढ़ी प्रभावित हुने गरेको पाइएको छ। शरीरभित्र रहेको एन्टीबडीले शरीरलाई नै नचिनेर नशाको झिल्ली बिगार्ने रोगलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। काठमाडौँको टोखा नगरपालिका 9 गोङ्गबुबाट लागू औषध सहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। यसै गरी प्रहरीले भक्तपुरको सूर्य विनायक नगरपालिका कटुन्जे चोकबाट, मध्यपुर ठिमी नगरपालिका 9 बोडेबाट र मध्यपुर ठिमी 5 राधे राधे डेरा गरी बस्ने जुम्ला घर भएका 1 जना पनि लागू औषध सहित पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका 226 खेलाड़ी प्रतिस्पर्धामा छन्। काठमाडौँ महानगर वडा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड चेस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 101 गरी 226 खेलाड़ी सहभागी छन्। नेपालमा 48 जिल्लाबाट खेलाड़ी सहभागी छन्। धर्मपथमा रहेको सांस्कृतिक द्वक्षमा हिजोदेखि खेल शुरू भएको हो। वडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशन संघको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्चाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डौमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। काठमाण्डौ उपत्यकामा 24 घण्टामा 1700 भन्दा धेरै चालक कार्यवाहीमा झण्डै 6.5 लाख रूपियाँ राजस्व संकलन। र काठमाण्डौमा आयोजित बुद्धिचाल प्रतियोगितामा पाँच देशका 226 खेलाड़ी। अहिलेलाई चार भन्चाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
16: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
15: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
16: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
15: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
16: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
6: के तपाईँ मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क

0: मुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसापिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
13: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
12: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल विकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
14: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नकल पार्छन् केटीहरू दल्छन् नाना थरी राम्रो केटो देखे भने घुम्छन् वरिपरि जाउला खेलमा जाँदा जाँदा दुइटै छिमेक गोरी नक्कली चाहिँ आमा रहेछ।

पाटनदेखि काठमाडौँ छैन धेरै टाढा, एउटी भएको नक्कलीसित माया प्रति गाडा, त्यही नक्कललाई भेट्न जाँदा भाइ चाहिरहेछ साडा।

Nothing,

नमस्कार। अपराह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हायो। तपाईले यो खबर हजुरको रेडियो 102.2 MHz साथीतामा कोशी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वादीमा हायु महिलाहरूलाई डोको नाङ्लो बुन्देसी विकास तालिम आज सम्पन्न भएको छ। नेपाल हायु महिला समाजको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो। जेठ 2 गतेबाट शुरू भएको 8 दिने तालिम आज सम्पन्न भएको छ। हायु महिलाहरूलाई स्वरोजगार बनाउने र उद्यमशील बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। बाँसबाट बन्ने डोको नाङ्लो बुखौरा पेरुङ्गो जस्ता सामग्री दैनिक जीवनमा जोड़िएकाले पुरूषोत्को समयमा शिव सिकेर व्यवहारमा लागू गर्न साथै उडामा यस्ता खालको कार्यक्रम आएमा यस्तो तालिम सञ्चालन गर्ने रामेछाप नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष सन्तोष कुमार तामाङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै समाजमा डोको नाङ्लो महँगोमा किन्नुपर्ने बाध्यता रहेकाले यस तालिमबाट आफ्नो सिपले अरूलाई पनि सहयोग हुने तथा स्वरोजगार महिलालाई पनि आय आर्जन बनाउने भएकाले यो तालिमको आयोजना गरिएको नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुले बताउनु भएको छ। प्रशिक्षक दुर्गा हायु र सह प्रशिक्षक सुशील कुमार हायुले सहभागी 15 जना महिलाहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण दुर्गा हायुले 8 दिनको तालिमले डोको नाङ्लो बनाउन नसक्ने बताउनु भएको छ भने तालिममा सहभागीहरूले पनि कम्तीमा 22 दिनको तालिम भएको भए अझै राम्रोसँग सिप सिक्ने बताएका छन्। तालिममा सहभागी महिलाहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास गरेका छन्। गणतन्त्र दिवसको अवसर पारेर लिखुतामा कोशी गाउँपालिका 5 स्थित जडेश्वर माध्यमिक विद्यालय धोबीमा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले वक्तृत्व कला निबन्ध लेखन चित्र लेखन तथा हस्तलेखन प्रतियोगिता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा वक्तृत्व कलातर्फ जडेश्वर माविकी विनिता तामाङ प्रथम बुद्ध जनप्रिय माविकी आयुषा मगर द्वितीय झटेश्वर माविके रजनी गिसिङ तृतीय तथा बुद्ध जनप्रिय माविके गोमादेवी बुढाथोकी सान्त्वना हुन सफल हुनुभएको छ। त्यस्तै निबन्ध लेखनतर्फ झटेश्वर माविके हिमाली चौलागाई प्रथम युनिसा सुनवार द्वितीय उज्जवल परिवार तृतीय तथा बुद्ध जनप्रिय माविके सुनिसा तामाङ सान्त्वना घोषित हुनुभएको छ। चित्र लेखन प्रतियोगितामा झटेश्वर माविका पदम तामाङ प्रथम सलिना तामाङ द्वितीय बुद्ध जनप्रिय माविका सिद्धिमान तामाङ तृतीय तथा छिरिङे लालीगुराँस आधारभूत विद्यालयकी सम्झिता तामाङ सान्त्वना हुनुभएको छ। त्यस्तै हस्तलेखनतर्फ बुद्ध जनप्रिय माविकी ब्रेजिना तामाङ प्रथम छिरिङे लालीगुराँस आधारभूत विद्यालयकी खुसी तामाङ द्वितीय सेतीदेवी आधारभूत विद्यालयकी रश्मी बुढाथोकी तृतीय तथा झडेश्वर माविकी समीक्षा तामाङ सान्त्वना हुन सफल हुनुभएको छ। कार्यक्रमले बाल बालिकाभित्र लुकेका सृजनशीलता आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको उजागर गरेको आयोजकले जनाएको छ। नेकपा एमाले संगठन सुदृढीकरण कार्यकर्ता परिचालन तथा जनसम्पर्क विस्तारलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको मिशन पार्टी जागरण अभियानका लागि सुन्दली जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ। पार्टीको हालै सम्पन्न सचिवालय बैठकले अभियानलाई देशव्यापी रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला स्तरसम्म जिम्मेवारी बाँडफाँड गरिएको छ। एमाले अभियानलाई केवल संगठनात्मक कार्यक्रमका रूपमा नभई पार्टीको वैचारिक सुदृढीकरण कार्यकर्ताबीचको समन्वय अभिवृद्धि तथा जनतासँगको सम्बन्ध थप मजबूत बनाउने माध्यमका रूपमा अघि बढ़ाउने रणनीति लिएको जनाएको छ। यही उद्देश्य अनुसार अन्तर पार्टी निर्देशन मार्फत विभिन्न पालिकामा अनुभवी तथा जिम्मेवार नेताहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो। जिल्लामा रहेका 9 वटै स्थानीय तहका लागि फरक फरक नेताहरूलाई जिम्मेवारी दिएको छ। प्राप्त विवरण अनुसार कमलामाई नगरपालिकाको जिम्मेवारी निरकुमारी कुवर
नेरो दर्लामीलाई प्रदान गरिएको छ। त्यसै गरी दुधौली नगरपालिका र हरिहरपुर गढी गाउँपालिकाको जिम्मेवारी विषमलाल अधिकारी दनबारलाई तोकिएको छ। गुलमजर गाउँपालिकामा सुभाष देवकोटा, फिकल गाउँपालिकामा प्रदीप कुमार कटुवाल तथा ग्याङलेख गाउँपालिकामा पनि प्रदीप कुमार कटुवाललाई नै जिम्मेवारी दिएको छ। त्यस्तै सुनकोशी गाउँपालिकामा मनोज जङ थापा, मरेड गाउँपालिकामा कमलजङ राई तथा तीनपाटन गाउँपालिकामा गणेश कुमार पहाड़ीलाई अभियान संचालनको जिम्मेवारी प्रदान गरिएको एमाले जनाएको छ। पार्टीले मिशन पार्टी जागरण अभियानलाई आगामी दिनमा संगठनात्मक पूर्ण जागरणको महत्वपूर्ण आधारका रूपमा दिएको छ। अभियान मार्फत पार्टी सदस्यहरूको अवस्था, संगठनको प्रभावकारिता, जनस्तरमा रहेका अपेक्षा तथा स्थानीय तहका समस्याबारे प्रत्यक्ष जानकारी संकलन गरिने जनाइएको छ। दोलखाको जिरी नगरपालिकामा विद्यार्थीको संख्या घट्न थालेपछि स्थानीय शिक्षा क्षेत्रमा गम्भीर चिन्ता छाएको छ। गाउँबाट शहरतर्फ भइरहेको तीव्र बसाई सराई र घट्दो जनसंख्याका कारण विद्यालयहरू वृत्तिन थालेको छ। यो संकट यद्यपि समस्या समाधान गर्न र विद्यार्थीहरूलाई विद्यालयमै टिकाई राख्न नगरपालिकाले विशेष पहल शुरू गरेको छ। यसै सन्दर्भमा जिरीलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ नगरपालिकाको आयोजनामा विद्यार्थी टिकाउ दर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जहाँ सरकारवालाहरूले खस्खदो शैक्षिक अवस्था र यसको व्यवस्थापनबारे तथ्याङ्क सहित गम्भीर छलफल गरेका छन्। कार्यक्रममा जिरी नगरपालिकाका शिक्षा अधिकृत मातृका आचार्यका अनुसार गत शैक्षिक सत्रको तुलनामा चालू शैक्षिक सत्रमा विद्यार्थीको संख्या घटेको छ। सबैभन्दा ठूलो गिरावट प्रारम्भिक बाल विकास एसडीतर्फ देखिएको छ, जहाँ गत शैक्षिक सत्रमा 374 जना विद्यार्थी रहेकोमा चालू सत्रमा घटेर 278 जना मात्र सीमित भएका छन्। जुन 96 जना अर्थात 25.5% ठूलो अन्तर रहेको छ। यसै गरी कक्षा एकदेखि पाँचसम्म प्राथमिक तहतर्फ गत शैक्षिक सत्रमा 1256 जना विद्यार्थी रहेकोमा चालू सत्रमा 1080 जना मात्र सीमित रहेका छन्। 176 जना अर्थात 14.0% गिरावट हो। कक्षा छदेखि आठ अर्थात निम्न माध्यमिक तहतर्फ भने गत वर्ष 668 जना रहेकोमा यस वर्ष 643 जना रहेकाले 25 जना अर्थात 3.7% सामान्य ह्रास देखिएको छ। अर्कोतर्फ कक्षा 9 देखि 10 माध्यमिक तहमा भने विद्यार्थीको संख्यामा सकारात्मक वृद्धि देखिएको छ, जहाँ गत वर्ष 397 जना विद्यार्थी रहेकोमा यस वर्ष 10.5% बढ़ेर 439 जना पुगेको छ। दोलखाको गौरी शंकर र मेलुनमा भएको छुट्टा छुट्टै आग लागेको घटनामा एउटा घर जलेर ध्वस्त भएको छ भने लाखौंको क्षति भएको छ। जिल्लाको गौरी शंकर गाउँपालिका 5 सामेली स्थित दुधे लामाको घरमा शुक्रबार आगलागी हुँदा घर जलेर ध्वस्त भएको छ भने केही पशुहरू जलेर मरेका छन्। ढुंगा माटोले बनेको र जस्ताको सानो भएको घरको भान्सा कोठाबाट अचानक आग लागी हुँदा घरभित्र रहेको एक तोला सुन, अन्नपात, भाँडा बर्तन र लत्ता कपड़ा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागी भएको घरसँगै जोड़िएको खोरमा रहेका 3 बोका पनि जलेका छन् भने 3 बाख्रा जलेर घाइते भएका छन्। उक्त आगलागीमा 30 लाख भन्दा बढ़ी क्षति भएको दोलखा प्रहरीले जनाएको छ। यस्तै दोलखाकै मेलुङ गाउँपालिका 7 सेराबेसी स्थित एक घरमा पेट्रोल राखिएको घरमा आगलागी भएको छ। स्थानीय अर्जुन कुमार खड्काको घरमा घरायसी प्रयोजनका लागि राखिएको करिब 15 लिटर पेट्रोलमा अचानक आगलागी हुँदा घरको कोठामा क्षति भएको छ भने 94,000 नगद पनि जलेको छ। र उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमार घिसिङले विद्युतमा लगाइएको कर फिर्ता लिन माग गर्नुभएको छ। घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर ब्याजको निर्णय फिर्ता लिन माग गर्नुभएको हो। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उक्त निर्णय आम उपभोक्ताको हित ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको भन्दै
फिर्ता लिन माग गर्नुभएको छ। सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा 50 युनिट भन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख छ। उहाँले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश सामान्य घरायसी उपभोक्ता रहेको उल्लेख गर्दै नयाँ करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बन्ने दावी गर्नुभएको छ। यसैले विद्युत पहुँच विस्तारसँगै घरायसी प्रयोजनमा विद्युतको प्रयोग बढ़िरहेको अवस्थामा सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको आरोप समेत लगाउनु भएको छ। स्वदेशमै उत्पादित विद्युतको खपत बढ़ाउन प्रोत्साहनमूलक नीति ल्याउनु पर्ने अवस्थामा सरकारले उल्टी विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको उहाँको टिप्पणी रहेको छ। हवस् त, यिनै खबरहरूसँगै अपरान्ह 4 बजेको रामेछाप खबर अहिलेलाई यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सो सुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।

0: पोषक पेलेट दाना
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
3: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447 52 14 13
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

दाग, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410143 98630023422।
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो
4: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
1: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 98540403005 0845403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
1: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज 3 कुने काठमाडौँ
8: हजुरको रेडियो 102.1 मेगा
9: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
10: गाडी भाडा पत्ता गयो अब जम्मा फाइदा भनेको 2 रुपियाँ पाँच रुपियाँ हद्दाम बस्यो त्यति बस्ने त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको
11: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
12: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
13: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 7 करोडको आलु बिक्री भएको थियो
9: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
10: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु जुन जुन टमाटर ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा किसान उभो नलाग्यो भने देशमा लाग्दैन
14: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
9: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
15: कार्यक्रम कृषि सवाल नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आजको श्रृंखलामा हामीले दुईवटा विषयलाई यहाँहरू समक्ष राख्ने प्रयास गरेका छौं। आर्थिक वर्ष 2083-84 बजेट विनियोजन भएको प्रसंगलाई आजको श्रृंखलामा उच्च महत्व दिएका छौं। हिजो मात्रै 2083 जेठ 15 गते चाहिँ आर्थिक वर्ष 2083-84 चाहिँ बजेट विनियोजन भएको प्रसंगलाई हामी कृषि तथा पशुपन्छ क्षेत्रको लागि चाहिँ 46.92 अर्ब विनियोजित बजेट भएको प्रसंगलाई चाहिँ आजको श्रृंखलामा गर्ने प्रयास गरेका छौं। र कार्यक्रमको दोस्रो खण्डमा भने हामीले एभोकाडो उत्पादक टेक बहादुर थापा जसले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा चाहिँ मजाले एभोकाडोको खेती गर्दै हुनुहुन्छ, उहाँको फार्ममा पुगेर हामीले गरेको कुराकानीलाई आजको श्रृंखलामा राख्ने प्रयास गरेका छौं। सरकारले आगामी वर्षको बजेटमा कृषि क्षेत्रको पुनरुत्थानलाई शीर्ष प्राथमिकतामा राख्दै कृषि तथा पशुपन्छ विकासको लागि कुल 46.92 अर्ब विनियोजन गरेको छ। कृषि उत्पादन पशुधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गरी व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ। कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न विभिन्न सहुलियत तथा पूर्वाधार विकासका कार्यक्रमहरू अघि सारिएका छन्। राजनीतिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा उल्लेख्य वृद्धि गर्दै 32.46 अर्ब रूपियाँ विनियोजन गरिएको छ। राजनीतिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउने समेत व्यवस्था मिलाइएको छ। यस्तै प्राङ्गारिक मल र हरियो मल प्रबन्धन स्तरीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रु 36 करोड विनियोजन गरिएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिने र निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रबन्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने समेत व्यवस्था मिलाइएको छ। यसै गरी कृषि तथा पशुपन्छी उत्पादनका लागि न्यूनतम रु 2 करोड़सम्म प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने र पाइलट कार्यक्रमको तयारी गरिएको छ। यस्तो अनुदान उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्ने नीति लिएको छ। यसै गरी कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरिएको छ भने कृषि बीमाको प्रिमियम अनुदानका लागि ₹2.19 करोड़ विनियोजन गरिएको छ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनर्संरचना गरिने भएको छ। वर्षैभरि कृषि प्राविधिक सेवा र डिजिटल कृषि सूचना उपलब्ध गराउन तथा कृषकको घर दैलोमै पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गरिनेछ। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गरिनेछ। यसै गरी कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना गरिनेछ। यसै गरी निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन समेत गरिने बजेटमा उल्लेख गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 करोड़ रकम विनियोजन गरिएको छ। छिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलबेडा पशुधन केन्द्र स्थापना गरिनेछ। कर्णालीमा स्याउ र ओखर लगायतको फलफूलको जन सञ्चालन गर्ने र चिस्यान केन्द्र अर्थात कोल्ड स्टोर स्थापना गर्ने कार्य अगाडि बढाइनेछ। दुर्गम क्षेत्रमा स्थानीय स्तरमा र स्थापना हुन सक्ने अर्ग्यानिक र उच्च मूल्यका वस्तुको प्रस्तुत गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग पुर्याइनेछ। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका बारेमा र प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाइएको छ। पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गरिने भएको छ। खोरेत लगायतका रोग नियन्त्रण गर्न ₹24 करोड़ विनियोजन गरिएको छ। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिनेछ। साथै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसरी नीति सुधारका लागि कृषि उपजको उचित मूल्य निश्चितता किसान र क्रेता बीच करार खेती र नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गरिनेछ। वन तथा प्राकृतिक स्रोतलाई हरित औद्योगिकरण र आयात प्रतिस्थापनको आधार बनाउन वन पैदावारको संकलन र ढुवानी सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल र एकद्वार प्रणालीमा रूपान्तरण गरिनेछ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन र ब्रान्डिङमा थप स्वायत्तता प्रदान गरिनेछ। बजेटले उपयोग नभएको खेती योग्य व्यक्तिगत जमिनलाई व्यावसायिक र कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फार्म सञ्चालन गर्न प्रोत्साहित गर्ने नयाँ सोच अगाडि सारिएको छ। हामीले केही दिन पछाडिसम्म चाहिँ लगातार रूपमा चाहिँ आर्थिक वर्ष 2083-84 कृषि अन्तर्गतका विधाहरूमा भएको बजेटलाई चाहिँ समीक्षा गर्दै यहाँहरू समक्ष राख्ने प्रयास गरेका छौं। आजको श्रृंखलामा भने अबको श्रृंखलामा तेग बहादुर थापा एभोकाडो उत्पादक हुनुहुन्छ। हामी उहाँकै ठाउँमा गरिएको कुराकानीलाई अबको श्रृंखलामा पनि राख्ने प्रयास गरेका छौं।
16: हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर 1 च्याकोटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउण्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेक बहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ पन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौं र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भागसँगै रहेको छ. हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि. र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्त्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ. करिब करिब 200 बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला, अथवा चाहिँ गरे के पो हुँदैन भन्ने खालको महत्त्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला. र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौँ भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ. र हामीले अगाडि पनि भनिसकेका छौँ, टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ, र यो फार्मको अहिलेको अवस्था कस्तो छ, र उहाँको के चाहिँ छ भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ. हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर 1 च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ. यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथै प्रयास गरेका छौँ. यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ. हामीसँगै रहनुहोला.
17: नमस्कार, मेरो नाम टेकबहादुर थापा. मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा पर्छ. हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिराखेका छौँ. हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ. हाम्रो 200 बढी यो साल फुल खेल्न सुरु गरेको छ, र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता ऊ गरिराखेको छौँ. यसको किन झर्छ यो भनेर, यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ. यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ, र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ. यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ, र यो असाध्यै राम्रो छ. यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली, रामेछाप, ओखलढुङ्गा हाम्रा छिमेकी बजार, र हामीले काठमाडौँ को अर्ग्यानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ. र यसै गरी हामीले भातभटेनी, बिगमाड, सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ. र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ. र यो बिरुवा, यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ. यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ. यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ, र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ. यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ, र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि. तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ 12 महिने भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने, अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ. र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भने यसको खोजी गरेका छौँ। रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने, यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ। र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ। यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही के अरे अर्थ केही छैन। त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्। आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस्। राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो। त्यसकारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ। तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
16: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब एक दुई तीन राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा सांकेतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन् माथि माथि, यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो परागसेचनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामीले यो पनि देखिराखेका छौँ। र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
17: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो। विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ। बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन, त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ। र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घटो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफूल छ। यो चाहिँ यसमा चाहिँ यस्तो कमी, यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ। यसको चाहिँ विभिन्न परिकार बनाएर जुस, अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ। अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफूल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो। यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ। यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनको पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म

0: आफ्नो जमिन बाँझो नराखौं र उहाँ के रोपौं। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो। हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू, रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले, गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनुभयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल, गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 98-41-52-34। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र प्राविधिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर, खेत, आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
1: यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञ सम्बन्धी गाई मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौँ। जसको लागि यहाँहरूले 98-510-97-192 98-510-97-192 टेलिफोन, एसएमएस, वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति। नमस्कार।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: એન બાબુલાય ધીરે ધીરે માયા ગણી હમરો તમારી દર્શકલાય ધન્યવાદ હમરો વિડીયોના અજી ગઈ લાઈક શેર સબસ્ક્રાઇબ કરીનો
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
3: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
2: प्रोपाइटर ओम बहादुर कुलामी मगर मनिका कुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
3: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475-94-66 9-96-92-65-99-8
10: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
12: नगर कार्यपालिकाको कार्यालय बन्थनी रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामेछापको बन्थनी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.in एनएमपी पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर एक सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर दुई सरस्वती विक सम्पर्क नम्बर 9761633033 वडा नम्बर तीन मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849073089080 वडा नम्बर चार स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर पाँच सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर छ सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर सात देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर आठ अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर नौ प्रेरणा सारू सम्पर्क नम्बर 9865203553 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861938068 वडा नम्बर 12 प्रवीण केसे सम्पर्क नम्बर 9861064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, साथीतामा कोशी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। अब समाचार विस्तारमा, प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रतिबद्धता रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, बोक्सी तथा छाउपडी दाइजो तथा तिलक लगायत कुप्रथा तथा लैंगिक, घरेलू र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकारी आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिलाहरू विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरिएको छ। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको छ। उपाध्यक्ष र उपमहासचिवलाई पार्टीका विभिन्न विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनु भएको छ। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँले जानकारी दिनुभएको हो। खाद्य तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिक सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको छ। चीन सरकारले प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका 1 जलजलेमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको जनाएको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको छ। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्भिस र जियो केमिकल स्पामलिङ सर्वे सम्पन्न भएको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभएको छ। नमूना परीक्षणले पेट्रोल प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको छ। परियोजना सफल भए आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। आज नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइ बताउनु भएको हो। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी भएको पनि सभापति थापाले बताउनु भएको छ। यसमा सबै लाग्नुपर्ने बताउनु भएको छ भने अहिले सबै लाग्नुपर्ने र मेहनत गर्नुपर्ने यसका लागि इलेक्सन ब्यूरो बनाएको र त्यसको नेतृत्व पुष्पा भूषालले गरिभएको बताउनु भएको छ। समुदायका हिसाबले पनि कांग्रेसले यसपटक बढ़ी भन्दा बढ़ी लिएर निर्वाचनमा जाने बताउनु भएको छ। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्य योजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुट्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल संगठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मसौदा तयार पारेको छ। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। ईसीएमआरको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेका एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्ने ईसी मोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपाल पनि झण्डै 22% चरणभूमिमा रहेको छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार समेत राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। सरकारले आयकरको तल्लो सीमा बढ़ाएर 10 लाख रूपियाँ पुर्याएसँगै तल्लोदेखि उच्च सरकारी कर्मचारीले आयकर तिर्नु नपर्ने देखिएको छ। त्यतै परे समेत त्यो रकम न्यून हुनेछ। आर्थिक विधेयक 2083 अनुसार अब 10 लाख रूपियाँसम्म रोजगारीको कर योग्य आय भएमा 1% मात्र कर तिरिपुग्नेछ। 10 लाखसम्म रोजगारीको आय पुग्न मासिक पारिश्रमिक 77,000 रूपियाँ हुनुपर्छ। सरकारले वृद्धि गरेको तलब बाँध अनुसार ग्रेड बाहेक कार्यालय सहयोगीको 38,409 रूपियाँ र मुख्य सचिवको 98,425 रूपियाँ मासिक पारिश्रमिक पुग्छ, जुन तोकिएको कर योग्य आय भन्दा केही मात्र माथि हो। तर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतमा जम्मा गरेको रकम र बीमाको प्रिमियम तिरेको रकम कर योग्य आयबाट घटाउन पाइन्छ। कर्मचारीले सञ्चय कोष र नागरिक लगानी कोषमा गरी 33% बचत गर्न सक्छन्। यसरी बचतका लागि कट्टा हुने आयमा कर लाग्दैन। यसबाहेक सरकारले बीमाको प्रिमियम समेत कर योग्य आय घटाउन सक्ने गरी छुट सुविधा दिएको छ। यस सुविधालाई हिसाब गर्दा अधिकांश सरकारी कर्मचारी आयकर तिर्नबाट उम्कने देखिएको छ। साँझ 6 बजेको हजुरको समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
3: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
4: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँगै तपाईँ छैन हुँदैन र
5: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
2: रामेछाप नगरपालिकाको अनुरोध
7: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
9: के जिस्के कि नि शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
8: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998
5: हजुरको रेडियो 102.1 MHz
0: विश्राम पछि अब बाँकी समाचार रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वाटीमा हायु महिलाहरूलाई डोको नाङ्लो उपन्य विकास तालिम आज सम्पन्न भएको छ नेपाल आयु महिला समाजको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो जेठ 2 गतेबाट शुरू भएको आर्थिक तालिम आज सम्पन्न भएको छ आयु महिलाहरूलाई स्वरोजगार बनाउने र उद्यमशील बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो दासबाट बन्ने डोको नाङ्लो बुखौरा पेरुङ्गो जस्ता सामग्री दैनिक जीवनमा जोड़िएकोले फुर्सदको समयमा सिप सिकेर व्यवहारमा लागू गर्न सबै उडा साथै उडामा यस्ता खालको कार्यक्रम आएमा तालिम सञ्चालन गर्ने रामेछाप नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष सन्तोष कुमार तामाङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यस्तै समाजमा डोको नाङ्लो महँगोमा किन्नुपर्ने बाध्यता रहेकाले यस तालिमबाट आफ्नो सिपले अरूलाई पनि सहयोग हुने तथा स्वरोजगार महिलालाई पनि आय आर्जन बनाउने भएकाले यो तालिमको आयोजना गरिएको नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुले बताउनु भएको छ प्रशिक्षक दुर्गा हायु र सह प्रशिक्षक सुशील कुमार हायुले सहभागी 15 जना हायु महिलाहरूलाई प्रशिक्षण दिनुभएको थियो शिक्षक दुर्गा हाइउले आर्थिङको तालिमले डोको नाङ्लो बनाउन नसक्ने बताउनु भएको छ भने तालिममा सहभागीहरूले पनि कम्तीमा 22 दिनको तालिम भएको भए अझै राम्रोसँग सिप सिक्ने बताएका छन्। तालिममा सहभागी महिलाहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तनहू म्याग्दी गाउँपालिका एक गुडाधी स्थित सड़कमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बसको ठोकुरबाट एकजनाको मृत्यु भएको छ। बाइक प 927 नम्बरको बसको ठोकुरबाट पैदल यात्री सोही ठाउँ बस्ने 69 वर्षीय समर बहादुर राणाभाटको आज दिउँसो मृत्यु भएको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गर्मी बढेर केही

भएका सहित 18 जनाको ज्यान गएको छ, अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिने नियाजयाका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिन ट्रकमा स्वदेश फर्कने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई गाड़ी ठोकिँदा 19 बालबालिका सहित 78 जनाको ज्यान गएको थियो। र समाचारको अन्तिममा खेल समाचार। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटाएको छ। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाउनु भएको छ। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिनु भएको छ। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको छ। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाउनुभयो। मलेसियाकी विनिफ्रेड दुराई सिंघमले 2 विकेट लिनुभएको छ। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदबाट छनौट हुनेछन्। थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदका लागि छनौट भएका छन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। हवस् त, अहिलेलाई साँझ 6 बजेको हजुरको समाचार यति नै। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-62-310, 0144-62-332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय
6: पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
5: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
5: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
7: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
9: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
10: ए त्यसो भए जोगिन के गर्ने त
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
10: बुझे
9: यसलाई 20-20-20 को नियम भन्छ

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: मेरो नाले भैँसी यसको माले एकल गोरु बेचेर हामीले पढ्न पट्टा
1: हामी
0: त मोरल गर्ने हिरा मैले फिल्ममा खेल्ने भाइ
1: ठिक छ के त्यसो भए तिमीहरू हिरो बन्ने होइन त ठिक छ हामीसँग छ बनाइदिन्छ

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
0: भर्ना भए

0: भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843961494।
1: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँ।
2: नगर कार्यपालिकाको कार्यालय बन्थली राम स्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेट बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849073480। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878073। नगर कार्यपालिकाको कार्यालय

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
8: अहिले साँझको 7 बजे
9: हजुरको रेडियो।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
7: लौ चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-42-55, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: अदुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: नगर कार्यपालिकाको कार्यालय मन्थली रामी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामीछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.mold.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98444431 वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97163633, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 98493704780, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97664711848, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98660097972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98664611355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98404996, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98691133445 र सृजना थापा मगर, सम्पर्क नम्बर 98402672, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 98652033553 र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 98414108303, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98695305509, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98169938068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 98160064106, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97031330827 र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97628873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843631994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआतिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरी

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झन्कार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिका वडा नम्बर 2 बितिजोरमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले सोधेको प्रश्नहरूको जवाफ वडा अध्यक्ष दौलत कार्कीले दिनुभएको थियो। सोही जवाफलाई आजको कार्यक्रममा हामी स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: म प्रति राख्नुपर्ने गुनासो, यहाँको पत्रकारले आएर चाहिँ नि सोधिरहेका कुरा, यस्तो ठाउँमा चाहिँ होइन क्यामेरा अगाडि रेडियो अगाडि म चाहिँ अझ धेरै चाहिँ वडा अध्यक्षले गरेको गलत कुराको चाहिँ भन्छु। यहाँ चाहिँ गएर चाहिँ गुनासो राख्छु भनेर मान्छे चाहिँ उल्टो आक्रोश पोखेर आउनुपर्ने ठाउँमा उहाँहरूलाई राम्रोसँग भन्दै गर्दा फोन गरेर ए हजुर आउनुहोस्, हाम्रा बारे कुरा सोध्नुहोस्, हाम्रो बारे कुरा राख्नुहोस्, तपाईँहरू आउनुहोस् भन्दा पनि नआउने चाहिँ सबैलाई चित्त बुझेर छ म पर्थे भन्ने मैले महसुस गरेँ। तपाईँहरू जो जो आइदिनु भयो बाँकी आउनुभएकोलाई धन्यवाद र नआएर सहयोग गर्नुभएकोलाई झन् मैले पनि धन्यवाद दिन चाहिँ मैले, किनभने नआएर चाहिँ सहयोग गर्नु भनेको मलाई अनावश्यक तनाव दिनु भएन उहाँहरूले। किन दिनुभयो भने मैले बकायदा एमालेको पार्टी प्रतिनिधिलाई फोन गरेको छु, रासोपाको मैले ठुला ठुला चाहिँ भनौँदा एकदम चाहिँ 1,00,000 बढी फलोअर्स भएको साथीहरूलाई नै कार्यक्रम सभा जानकारी गराएको छु। होइन नगर छैन नि त, मैले अस्तिको दिन पनि समय सञ्जालमा फोटो पोस्ट गरेर पनि गराएको छु, हिजो आफ्नो वडाको सूचना निकालेर चाहिँ तपाईँको सबैलाई त्याग पनि गराएको छु, उल्टो फोन गरेर पनि जानकारी गराएको छु भनेपछि त नेकपा एमालेका साथीभाइले 10-15 गाउँको मान्छे लिएर आएको भइहाल्थ्यो, तारावाला साथीले चाहिँ 10-15 लिएर आएको भइहाल्थ्यो, अर्को चाहिँ नि घन्टीवाला साथीले 15-20 लिएर आएको भइहाल्थ्यो नि त। रहन सोध्नलाई होइन, म प्रतिभाको गुनासो सोध्नु पाइयो नि त, मैले सबै राम्रो गर्छु म सती सावित्री भन्ने त हुँदैन, वडा अध्यक्षले गल्ती गरे होला, त्यो कुरामा चाहिँ सबै आएर सोध्नुभएको म त अझ सचेत भएर सचिने मौका पाउँथेँ होइन। तर सबैलाई जानकारी गर्नु गर्दा उहाँहरू नआएकोमा अब म प्रति उहाँहरू खुसी हुनुभएको छ। अब काङ्ग्रेस त हामी आफै काङ्ग्रेस हो, म रुख तिनवटा चुनाव जित्दा वडा अध्यक्ष तर म सबै जनतावटा छु, त्यो कुरो म राम्रोसँग विज्ञ छु, म दुईचोटि वडा अध्यक्ष भएको पनि हो, जनताले मत दिएर भएको, तर दुईचोटि होइन म चारचोटि परिषद भइसकेँ। किन भयो भने आफै चुनाव लडेर पहिलोचोटि जिते, लगत्तै मेरो पार्टीलाई पनि मेरो वार्डबाट अत्यधिक मत दिएर पठाएको हो, हाम्रै पार्टी फर्स्ट भयो यो ठाउँमा, फेरि 5 वर्ष पछाडि 79 वडा अध्यक्ष उठ्यो, मैले नै जितेँ, लगत्तै फेरि हाम्रो सङ्घबाट छ, हाम्रै साथीहरूलाई जिताएर पनि पठाइयो, चारचोटि 5 चोटि भइसक्यो चुनाव, भनेपछि म 5 वटा चुनावमा फर्स्ट भइसकेँ यो ठाउँमा, भनेपछि अहिले भएको 82 यो यस्तो परिस्थिति विषम परिस्थितिमा पनि हामी अन्य पार्टीभन्दा 150 मतले अगाडि अग्रह स्थानमै अहिले पनि भएको सबै साथीहरूलाई थाहा छ। भनेपछि मैले काम गलत गरेँ भने त उहाँ हाम्रो पत्रकार बन्धु मित्रले बुद्धकुमार आचार्य भनेर त यहाँ काङ्ग्रेसबाट त भोटै हाल्नु पर्यो नि त, देख्नलाई मान्छेले देख्छन् एउटा चाहिँ फटा हो, एउटा चाहिँ ढाका होइन, त्यो चाहिँ कसले देख्दो रहेछ, चललाई चित्त बुझाएको छैन त्यसले देख्ने स्वाभाविक दिइरहेछ, मलाई पनि मन नपरेर मान्छेलाई चित्त दुख्नु रिस उठ्नु स्वाभाविक होला, तर मैले त रिस उठेको पनि त्यो चित्त दुखेन भन्न पाइनँ, किनभने म त्यस पनि एउटा छु, तर अन्य मान्छेलाई चाहिँ सराब पनि पायो, अरूले अब भन्न नि पायो, उहाँहरूले अब कति भन्न पाइ नपाइने भन्ने कुरा, अब ज्ञान पनि अलिक कम पनि हुन्छ मान्छेलाई होइन। अब रह्यो कुरा हाम्रो आदरणीय साथी, म आफैले बिहानै शुभ समाचार साथी तपाईँ आइदिनु पर्यो, मैले सामाजिक यो के भन्छ सार्वजनिक सुनाई कार्यक्रम मेरो वडा छ, आइदिनुहोस् भनेर आफैले बोलाएर आउनुभएको खेम थापा उहाँ हुनुहुन्छ, हामी लगभग 10 मिनट गफ पनि भयो होला, उहाँले भनेका गुनासो मैले एकजना हामी फोनमा पनि भयो, भनेपछि कतिसम्म यहीँ हुनुहुन्छ, आएका साथी पनि हुन्छ नआएका साथी पनि मैले भनेको छु, भनेपछि ए आइदेऊ भन्दा पनि भने साथी आउनुभयो, नभने साथै एउटा राजनीति गर्नेमा एउटा यादव सर आउनुभयो होइन, बाँकी उहाँ दुईजना मैले खबर गरेको मान्छे, अन्यलाई पनि मैले सबैलाई गरेँ, भनेपछि उहाँ हुनुहुन्छ खेम सरले उठाउनु भएको कुरा मलाई रमाइलो लागेछ। यो विद्युतहरूको साबिक 9 वडा मध्ये उहाँहरूको 5-9 वडा भूगोलको हिसाबले वडामा दूरीको हिसाबमा अग्लो ठाउँ हो दूरीको हिसाबले भए पनि त्यो ठाउँमा सक्षम र सबल मान्छेको बसोबास लाग्छ। हामीले के माने हो भने त्यहाँ एक थरी दलित जातिको बसोबास छ भने अर्को थरी क्षेत्रीय बाहुनको बसोबास छ। त्यहाँ सक्षम र सबल मान्छे हुनुहुन्छ, त्यहाँ एकदम मेहनती मान्छेहरू हुन्छ, कृषि विषयमा बढी आबद्ध हुनुहुन्छ। उहाँहरूले पहिल्यै हामी 14 सालमा यो स्थायी तह हुनुभन्दा अगावै उहाँहरूले त्यहाँको बाटो पहल गरेर सुधार पुर्याउनु भएको, तर बाटो व्यवस्थित थिएन, गाडी जाने थियो, पछि हामीले बिस्तारै गाडी जाने बनायौँ। त्यहाँ अधिकांश मान्छेहरू कृषि पेसा आबद्ध भएर सबै नै सक्षम हुँदो रहेछन्, आदि मान्छे कृषि पेसा गरेर जीविका उपार्जन गरेका छन्। अब हाम्रो ठाउँमा उहाँहरूले भन्ने ठाउँमा कृषि गर्नलाई उहाँहरूलाई पानी पर्याप्त उहाँहरूले आफैले बन्दोबस्त गर्नुभएको छ हो, म एउटा चाहिँ अनाथले मैले सिफारिस आज दिनसम्म उहाँहरूले रोकेका छैन। सिन्धुली जिल्लामा कृषि ज्ञान केन्द्र सिँचाई के कार्यालय के कार्यालय छ, उहाँहरू प्रत्येक वर्ष मलाई लाग्छ एकैजनाले 2-3 कार्यक्रम ल्याउनुहुन्छ, ल्याउँदा पनि कहिलेकाहीँ मैले आफैले गलत गरेको छु, दोहोऱ्याएर चाहिँ 2 कार्यालय एउटा कार्यक्रम पार्दा पनि पारा छैन भनी सिफारिस म आफै दिएको छु, भनेपछि फटा म हो, उहाँहरू त्यतिसम्म मभन्दा बाटो हुनुहुन्छ र पनि मैले दिएछु, भनेपछि उहाँहरूले हाम्रो ओडाले दिनुपर्ने भन्दा उहाँहरू आफै सक्षम हुनुहुन्छ, प्रदेशबाट जिल्लाबाट कार्यक्रम ल्याउनुहुन्छ भनेपछि त्यही मान्छेले हामीले ओडाबाट नै लर ती उपारीमा छुपारी गरिदिनुपर्ने भन्दा नि जाँच नसक्ने मान्छे छ, जस्तै ठ्याक्कै त्यही भदरीमा मैले जे भनिरहेको छु उहाँहरू ठाउँमा उहाँहरूले एक घर एक पहरी आफ्नै पहलमा ल्याउनु भएको छ, सरकारी कार्यक्रममै ल्याउनु भएको छ भनेपछि जो नसक्ने छ त्यहीभन्दा मुन्द्रको दलित बस्ती जनजाति बस्ती अन्य जातिबाट हो हामीले ओडाबाट दिएको छौँ, के गल्ती गरिन्छ? त्यहाँ उहाँहरू ल्याउनुहुन्छ 3 लाखको पोखरी ल्याउनुहुन्छ, मैले ओडाको दिएको जम्मा 1 लाखको पोखरी दिएको छु भनेदेखि उहाँले ओडाले दिएर हर दुःख गर्नुपर्ने जरुरतै रहेन नि। बाटोको विषय उहाँलाई भन्नु, हामीले सक्ने कुरा गर्ने बाटो वर्षमा सफा गर्दै छ, एकचोटि सफा गरेर सबै पुर्याएकै छ, बस्तीमा गाडी गएकै छ, दैनिक गाडी पनि आगमन भइरहेकै छ। अब मैले पिच गर्न सक्दिनँ, मेरो वडा जम्मा 40-50 लाख बजेर आउँछ, मैले कता पिच गर्नु, कता चाहिँ सोलिङ ग्राभल गर्नु? अब उहाँले कहिले 9 वर्ष 9 लाख पैसा दिस जम्मा भन्नुहुन्छ, 9 लाख 20 900 20 जे भने नि भन्नु, तर पोहोर साल तपाईँ कहाँ 25 लाखको कार्यक्रम त्यही ठाउँमा गरे बाटेको भने पछाडि अन्य ठाउँमा भर्खर यो वर्ष 25 लाख कार्यक्रम हुँदैछ, तपाईँ 25 लाख पोहोर साल भएर उल्टो म आफै गइकै यहाँ चाहिँ सोली गर्नुपर्छ साथी, यहाँ गाडी उक्लिँदैन, यहाँ चाहिँ उक्लिँदैन भने यो पनि सल्लाह गरिकन बनाएको, जहाँको पैसाले भन्यो नि त सडक बोर्ड भने हाम्रै देशको रोडका पैसा उठेर पैसा आएको पैसा हो नि त, त्यहाँ ल्याउनु त मैले पनि कति पहल गरेँ होला, तपाईँहरूले कति गर्नु, तर मुख्य पहल त मैले गरेँ होला नि त, गाडीबाले निर्णय गरेर ल्याउनु त म आफैले गरेँ होला नि त मेरो वडामा, अनि तपाईँकै गाउँमा 25 लाख हालेर चाहिँ त्यो चाहिँ ओडैले चाहिँ ओडा भनेको ओडा कारलाई क्या, त्यो 40 लाखबाट चाहिँ 25 लाख दिन सक्छु त मैले, बाँकी 9 वडा ठाउँ मिलाउनु पऱ्यो नि त, तपाईँलाई जे जे मन लाग्छ आरोप लाइन पाइयो मलाई भन्नु नि पाइयो, म चित्त दुखाउनेवाला छुइनँ, किन छुइनँ नि, यस्तै हो, त्यो चित्त दुखाउने ठाउँै छैन हामीलाई, तर तपाईँले भन्दै गर्दा त्यहाँको जनताले यो छेम थापाले जे भने त्यो चाहिँ गलत भएर तीको जनताले भोलि भन्दै भन्दै जान्छ क्या, अनि भोलि बेग्यो भने तपाईँ आफै हो, किनभने हिजो 25 लाख कार्यक्रम त्यही एउटा चाहिँ आएर नापेर गरेको छ, यहीँ पालिका इन्जिनियर चाहिँ पास गरेको छ, हिजोको दिन बाटो भर पोहोर सालको कुरा हो, यो वर्ष दिन पनि भएको छैन, ठेक भएको थिएन मैले यसरी त्यो 5 वर्ष रिटर्न पैसा झिकेको छैन भनेपछि उहाँले के बोलेको थियो भनेपछि आफैले आफैलाई लाग्दैन कुरा त गर्नु हुँदैन नि, मैले भने त मसँग जम्मा 40 लाख पैसा ओडामा, तपाईँ कहाँ 25 लाख पैसा कार्यपालिकाको बहुमत प्रतिनिधित्व गर्ने मान्छे म यो गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरेको टिमलाई प्रतिनिधित्व गर्ने बहुमत कार्यपालिका सदस्यको टिम लिडर म हो, त्यो नेतृत्वले गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई तपाईँहरूलाई भन्न लागेको हो, मैले आफैले सिकाए साथी यसो भन्नुहोस्, एमालेकालाई यसो भन्नुहोस्, माओवादीले यसो भन्नुहोस् भने भने सिकाए आफ्नो ठाउँ बजेट ल्याएको भनेपछि यो आक्षेप तपाईँहरूले लाउनु भने त तपाईँहरू आफैले आफैलाई के सम्झिनुपर्छ सम्झिनुहोस्, त्यसमा मेरो त्यस्तो दुखाइ छैन। बाँकी सिँचाइ पोखरीको कुराहरू तपाईँहरूप्रति मेरो लाखौँ लाख होइन करोडौँ करोड अर्ब अर्ब धन्यवाद, किन धन्यवाद भने तपाईँहरूले हाम्रो पालिकाबाट वडाबाट दिनुपर्ने पैसालाई खर्च नगरेर आफैले जिल्लाका कार्यालयहरू ज्ञान केन्द्र सिँचाइ होइन तपाईँहरू पशु कार्यालय साराबाट बजेट ल्याउनु त्यसलाई तपाईँहरूलाई विशेष धन्यवाद, मैले कतियौँ पटक मैले यादव थापा हुनुहुन्छ उहाँले बजेट ल्याउनु भयो, मैले उहाँलाई कतिचोटि सिफारिस दिँदा मैले बिना रसिद बिना पैसा

0: वार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवारी विशेष सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ
6: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन बन्दी त राम्रो हो क्या मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ अरूहरूलाई के हुन्छ थाहा भएन तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायदै कता कता त्यो पनि देखेको छैन यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा ऊ गराएको थिएँ क्या मैले एउटा समाचार बनाएको थिएँ त्यतिखेर चाहिँ मलाई भुखै छरेर गाली गर्नुभएको थियो कि म रात पुरै सुतिनँ निदाउनै सकिनँ भगवान् के भयो कहाँ आएछु किन आएछु टाइपको भयो अनि बिहानैखेरि गएँ म सुत्दै नसुत्रै खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको मलाई चाहिँ साँच्चीकै त्यो त्यति नै मन दुख्छ मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु गाउँ समाज सम्झिन्छु वरिपरि साथी सङ्गी सम्झिन्छु अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु के थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो आउँथ्यो तँलाई त के हो र होइन एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त अहिले पो हामी जोस छ जागर छ हिम्मत छ रूप छ रङ्ग छ सबै छ नि त यो सधैँ रहने कुरा त हुँदै होइन कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ सत्य भनेकै मृत्यु हो भन्छ हामी बाँचिरहने म पनि पर्दिन मृत्यु त हाम्रो अवश्य नै छ भनेपछि त्यो कमेन्टले गएर त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ क्या घरको परिवारले त बुझ्ला नि आफ्नो माइती घरको परिवारले बुझ्ला नि तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई त्यस्तो लाग्दैन है
7: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन यो एउटा विकृति नै हो
6: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन लाइभमा गएको थिएँ एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको किस्टमा आउनुभयो, माथि नै आउनु भएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ, डरै छैन क्या, कस्तो जोस हो उहाँलाई होइन, डरै छैन। अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भनेर त्यहाँको कमेन्ट गर्नुभयो। अनि मलाई त्यो शब्दले लास्ट पिरोल्यो, मैले उहाँलाई म केही पनि छोइनँ, तल झार है बहिनी भने, उसले तल झार्यो होइन, एकैछिनमा म लाइ बसिरहेको स्किन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या, आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निकनेकमा त्यस्तो गलत, अनि फोटो मेरो आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा। कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे, मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ। कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छन् नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छ नि, गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन। त्यसैले आफ्नो सोच परिवर्तन गरौं, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगरौं। कसैलाई सच्याउने कुराहरू भन्नुहोस्, मन परेको छैन भन्नुहोस्, त्यो गलत हो कि, त्यो पनि गलत हो नि त, त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौं, तर चित्तै दुख्ने, घरबारै टुट्ने होइन, त्यो आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसके हुन्छ नि, त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ, कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यो कुराले गर्दा।
7: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि?
6: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा अह देखेको छैन, मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ, तर राम्रो भन्नुभएको छ मेरो भिडियो। अब तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन, समाजले पचाउनै नसक्ने गरेकै छैन, रेलकै बाटो,
7: रेलको बाटो,
6: हजुर।
7: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन, त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
6: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन, त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो, त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या, त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि, तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
0: रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो
3: अहिले रातको 8 बजी
4: हजुरको रेडियो 102.1 मेगा
5: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
8: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
9: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501475 9841906669 9864174188
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
10: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
11: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
10: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
9: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
13: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
14: माउँ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
13: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
14: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यस्तो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हुन्छ? हामीले सानामै वचन दिएको छौँ।
1: म अहिले नै बिहे गर्न सक्दिनँ, म अरू कसैलाई माया गर्छु।
0: मलाई थाहा छैन तेरो बिहे, मैले भनेकै मान्छेसित हुन पर्छ।

0: होसै सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना.
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ.
3: सम्पर्क नम्बर 9844-021-369. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप.
5: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ. यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ. सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ.
5: जिल्ला अस्पताल रामेछाप.
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
9: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ.
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्.
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ.
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं.
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.

0: लाइब्रेरी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 मेगा।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलीधुर, बाँध, पैनी, कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोक्ता प्रचलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
8: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
15: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445-8375। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-0121-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
16: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ।
8: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
9: ए काका काकी, के को गन्थन मन्थन हो?
4: ए बाबु पो, बस नै यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
9: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
10: रोग प्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0485-40-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
6: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
14: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
14: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। म ललिता हायुव। तपाईले यो समाचार हजुरको रेडियो 102 थुप्रै मेगाहर्ज, साथै तामाको एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, बोक्सी तथा छाउपडी दाइजो तथा तिल्क लगायत कुप्रथा तथा लैंगिक घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकारी आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिलाहरू विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरिएको छ। नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पछाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको छ। उपाध्यक्ष र उपमहासचिवलाई पार्टीका विभिन्न विभाग तथा फाँटहरूको संयोजन र 9-32 जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनः जागरणको कार्य योजना अघि बढ़ाइने बताउनु भएको छ। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनः जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँले जानकारी दिनुभएको हो। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिक सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको छ। चीन सरकारले प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको जनाएको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको छ। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्भिस र जियो केमिकल पाम लिङ्ग सर्वे सम्पन्न भएको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभएको छ। नमूना परीक्षणले पेट्रोल प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको छ। परियोजना सफल भए आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। आज नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी भएको पनि सभापति थापाले बताउनु भएको छ। यसमा सबै लाग्नुपर्ने बताउनु भएको छ भने
अहिले सबै लाग्नुपर्ने र मेहनत गर्नुपर्ने यसका लागि इलेक्सन ब्यूरो बनाएको र त्यसको नेतृत्व पुष्पा भूषालले गरिरहेको बताउनु भएको छ। समुदायका हिसाबले पनि कांग्रेसले यसपटक बढ़ी भन्दा बढ़ी लिएर निर्वाचनमा जाने बताउनु भएको छ। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्य योजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुझ्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल संगठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मसौदा तयार पारेको छ। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनैतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। ईसीएमआरको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 को महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेका एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्ने ईसी मोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपाल पनि झण्डै 22% चरणभूमिमा रहेको छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। सरकारले आयकरको तल्लो सीमा बढ़ाएर 10 लाख रूपियाँ पुर्याएसँगै तल्लोदेखि उच्च सरकारी कर्मचारीले आयकर तिर्नु नपर्ने देखिएको छ। त्यतै परे समेत त्यो रकम न्यून हुनेछ। आर्थिक विधेयक 2083 अनुसार अब 10 लाख रूपियाँसम्म रोजगारीको कर योग्य आय भएमा 1% मात्र कर तिरिपुग्नेछ। 10 लाखसम्म रोजगारीको आय पुग्न मासिक पारिश्रमिक 77,000 रूपियाँ हुनुपर्छ। सरकारले वृद्धि गरेको तलब बाँड अनुसार ग्रेड बाहेक कार्यालय सहयोगीको 38,409 रूपियाँ र मुख्य सचिवको 98,425 रूपियाँ मासिक पारिश्रमिक पुग्छ, जुन तोकिएको कर योग्य आय भन्दा केही मात्र माथि हो। तर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतमा जमा गरेको रकम र बीमाको प्रिमियम तिरेको रकम कर योग्य आयबाट घटाउन पाइन्छ। कर्मचारीले सञ्चय कोष र नागरिक लगानी कोषमा गरी 33% बचत गर्न सक्छन्। यसरी बचतका लागि कट्टा हुने आयमा कर लाग्दैन। यसबाहेक सरकारले बीमाको प्रिमियम समेत कर योग्य आय घटाउन सक्ने गरी छुट सुविधा दिएको छ। यस सुविधालाई हिसाब गर्दा अधिकांश सरकारी कर्मचारी आयकर तिर्नबाट उम्कने देखिएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वाटीमा हायु महिलाहरूलाई डोको नाङ्लो उपन्यास विकास तालिम आज सम्पन्न भएको छ। नेपाल आयु महिला समाजको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो। जेठ 2 शुरू भएको आर्थिक तालिम आज सम्पन्न भएको छ। आयु महिलाहरूलाई स्वरोजगार बनाउने र उद्यमशील बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो। बाँसबाट बन्ने डोको, नाङ्लो, बुखौड़ा, पेरुङ्गो जस्ता सामग्री दैनिक जीवनमा जोड़िएकोले फुर्सदको समयमा सिपसिटी र व्यवहारमा लागू गर्न साथै उडामा यस्ता खालको कार्यक्रम आएमा तालिम सञ्चालन गर्ने रामेछाप नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष सन्तोष कुमार तामाङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै समाजमा डोको, नाङ्लो महँगोमा किन्नुपर्ने बाध्यता रहेकाले यस तालिमबाट आफ्नो सिपले अरूलाई पनि सहयोग हुने तथा स्वरोजगार महिलालाई पनि आय आर्जन बनाउने भएकाले यो तालिमको आयोजना गरिएको नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुले बताउनु भएको छ। प्रशिक्षक दुर्गा हायु र सह प्रशिक्षक सुशील कुमार हायुले सहभागी 15 जना हायु महिलाहरूलाई प्रशिक्षण दिनुभएको थियो।
प्रसिद्ध चकदुर्गा हाइवले आर्तिनको तालिमले डोको नाङ्लो बनाउन नसक्ने बताउनु भएको छ भने तालिममा सहभागीहरूले पनि कम्तीमा 22 दिनको तालिम भएको भए अझै राम्रोसँग सिप सिक्ने बताएका छन्। तालिममा सहभागी महिलाहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ, अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मदिने नियाजयाका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिन ट्रकमा स्वदेश फर्कने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 गाड़ी ठोकिँदा 19 बालबालिका सहित 78 जनाको ज्यान गएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटाएको छ। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाउनु भएको छ। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिनुभएको छ। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको छ। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाउनुभयो। मलेसियाकी विनिफेड दुराई सिंघमले 2 विकेट लिनुभएको छ। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदबाट छनौट हुनेछन्। थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदका लागि छनौट भएका छन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। हवस् त अहिलेलाई राति 10 बजेको हजुरको मुख्य समाचार यति नै। अहिलेलाई भने म ललिता हायु बिदा हुन्छु। नमस्ते।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: बच्चा जन्मेको एक घन्टा भित्रै आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो।
6: होइन के कन्ठै भो भन्छ यो?
5: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको एक घन्टा भित्रै आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन।
6: हो त, बच्चालाई जन्मेको एक घन्टा भित्र जति सक्दो छिट्टो आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ, त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन।
7: प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश।
8: भन्छिन आमा, परिवारकै स्वास्थ्यका लागि।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे? खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
5: विराज किसानको साथी।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप,
7: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: दैनिक ₹197,000 ₹50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

ಕರಿ ಅಹೈ ಸುಂದರಿ ಸಂಸ್ಕಾರಿ ಶ್ರೀಮತಿ ಮನ್ಕಾರಿ ಅರುಳೈ ಧನ್ ಕೋಪ.

0: आज विक्रम सम्वत 2083 जेठ 17 गते आइतबार, जेठ शुक्ल पञ्चमी 31 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बजेटले लगानी र उत्पादन बढ़ाउने अपेक्षा, बजेटप्रति निजी क्षेत्र उत्साहित, निर्वाचनपछि शिथिल एमाले झुरमुराउँदै 12 अर्बको बुद्ध परिपथ परियोजना शुरू लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको एउटै जीवबाट बनेका दुई पुलले जोड़िए तीन जिल्ला शीर्षकको शुभ समाचार।
0: ओखलढुङ्गाको ज्योतिर्घाटमा निर्माण सम्पन्न भएका दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एकै स्थानमा जोड्दै स्थानीय आवागमन, व्यापार तथा पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको छ। दूधकोशी र सुनकोशी नदीको संगम स्थलमा बनेका यी पुलले ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्ला बीचको दूरी घट्नुका साथै नेपालको झोलुङ्गे पुल निर्माण इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरेका छन्। विशेष कुरा के छ भने यी दुवै पुल एउटै जीप गेटवे संरचनाबाट निर्माण गरिएका छन्। एउटै जीपबाट दुई फरक दिशामा फैलिएका पुल मध्ये एउटा दूधकोशी नदी पार गर्दै खोटाङ जिल्लासँग जोड़िएको छ भने अर्को सुनकोशी नदी पार गर्दै उदयपुर जिल्लासँग जोड़िएको छ। प्राविधिक दृष्टिले समेत दुर्लभ मानिएको यस्तो संरचना नेपालमै पहिलो पटक निर्माण भएको बताइएको छ। सस्पेन्स ब्रिज डिभिजन कार्यालय पुलचोकका अनुसार इन्जिनियर दिन विनोद खड्काका अनुसार एउटै जीपबाट दुईवटा झोलुङ्गे पुल निर्माण भएको यो नेपालको पहिलो उदाहरण हो। दूधकोशी नदी खोटाङ र ओखलढुङ्गाको सीमाना हुँदै बग्छ भने सुनकोशी नदी ओखलढुङ्गा, उदयपुर र सिन्धुलीको भूभागलाई छुट्याउँदै बग्ने गर्दछ। यी दुई नदी ज्योतिर्घाटमा आएर मिसिने भएकाले यो स्थान प्राकृतिक तथा भौगोलिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वाटर कूलर सिलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनु होस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बजेटले बढाउला लगानी र उत्पादन शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण लिन मिल्ने रकम अधिक तरलता छ मुलुकको विदेशी
0: मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ

0: लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनको कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्रपतिलाई जानकारी दिए मात्रै पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन्, तर नतिजा आउन सकेको छैन उहाँको भनाइ छ। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार बजेटको अध्ययन गरिरहे तापनि अहिलेसम्म हेर्दा तत्काल बैंक कर्जा प्रभाव हुने योजना देखिँदैन। सहकारीमा देखिएको समस्या समाधान र केन्द्रीय बैंकले पनि सहज बनाउने हो भने साना तथा मझौला उद्योगबाट कर्जाको माग हुन सक्छ उहाँले बताउनुभयो। त्यस्तै युनिलिभरका प्रमुख कार्यकारी अधिकृत अमलन मुखर्जीका अनुसार कर सुधारका विषय लामो समयदेखि रोकिएका थिए, बजेटले सम्बोधन गरेको छ जुन सराहनीय छ। विदेशी लगानी कार्यान्वयनको अवस्था हेरेर आउनेछ, तर पनि कृषिजन्य उद्योगलाई पहिलो फाइदा पुग्नेछ उहाँको भनाइ छ। अर्थतन्त्र लामो समयदेखि शिथिल छ, ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्।
1: निम्नवर्गलाई निराश बनाउने बजेट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। जेनजी आन्दोलनको रापताप र झण्डै दुई तिहाईको बलियो जनमत सहित नयाँ सरकारको पहिलो बजेटले निम्नवर्गलाई निराश बनाएको छ। युवा प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका अर्थविज्ञ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटले तल्लो र निम्न वर्गका नागरिकमा ठूलो निराशा र आक्रोश जन्माएको हो। आन्दोलनको जगमा करिब 48% नागरिकको मत पाएर स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारसँग भूई तहका गरीब मजदूर र सुकुम्बासीहरूले ठूलो आशा राखेका थिए। विगतका परम्परागत सरकारहरूले आफूहरूलाई उपेक्षा गरेको महसुस गरेका विपन्न नागरिकले नयाँ र बलियो सरकारले आफ्नो समस्या हल गर्ने, रोजगारीका अवसर सृजना गर्ने र आधारभूत आवश्यकतामा राहत दिने अपेक्षा गरेका थिए, तर बजेट सार्वजनिक भएसँगै उनीहरूको आशा निराशा र असन्तोषमा बदलिएको हो। विगतमा बजेटमा जस्तो निम्न वर्गलाई प्रत्यक्ष असर गर्ने ऋण मिनाह, किसानलाई सिंचाईको बिजुलीमा अनुदान, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता लोकप्रिय र प्रत्यक्ष राहतका कार्यक्रमहरूलाई बजेटले पूरै व्यवस्था गरेको छ। मिटर ब्याजी पीड़ित साना किसान र मजदूरका समस्यालाई सम्बोधन गर्ने ठोस योजना बजेटमा समेटिएका छैनन्। यति मात्र होइन, निम्न वर्गको ढाड सिक्ने गरी सरकारले पहिलो पटक मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर प्रणाली शुरू गर्दै मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट थपेको छ। यसले ऊर्जा रूपान्तरण र स्वदेशी खर्च ऊर्जा खपत बढ़ाउने राष्ट्रिय अभियानमा धक्का लाग्ने मात्र होइन, निम्न र मध्यम वर्गको घरायसी खर्चमा समेत प्रत्यक्ष भार थपिने भएको छ।
0: बाह्र अर्बको परियोजना शुरू शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको छ। सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख दुर्वा प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। विभागका तर्फबाट महानिर्देशक रविन्द्र बोहराले हस्ताक्षर गर्नुभएको छ भने बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्व बैंकले गत मार्च 13 $85 मिलियन अमेरिकी डलर अर्थात करिब 12 अर्ब 66 करोड़ रूपियाँ ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। 5 वर्षीय परियोजना अन्तर्गत 4 नगरपालिकाले करिब 3 मिलियन अमेरिकी डलर अर्थात झण्डै 46 करोड़ रूपियाँ

0: बराबरको कार्यक्रम सञ्चालन गर्नेछन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष कुमार यादवका अनुसार आगामी आर्थिक वर्षको शुरूमै प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा करिब 9 करोड़ रूपियाँ उपलब्ध गराइनेछ। परियोजनाको मुख्य उद्देश्य बुद्ध परिपथ क्षेत्रमा पर्यटन पूर्वाधार तथा सेवा सुधार गर्दै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर विस्तार गर्नु रहेको छ। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले प्राचीन कपिलवस्तु अर्थात तिलौराकोट लगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल संरक्षण र प्रवर्धनले विदेशी तीर्थयात्री तथा पर्यटकको बसाई अवधि बढ़ाउन सहयोग पुग्ने बताउनुभयो।
1: बजेट प्रति निजी क्षेत्र उत्साहित, अर्थतन्त्र सुधारको अपेक्षा, हिमालय टाइम्समा खबर छ। सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटले नेपालको समग्र निजी क्षेत्रमा नयाँ उत्साहको संचार गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको नयाँ बजेटप्रति नेपालका प्रमुख तीन व्यावसायिक छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। विगत लामो समयदेखि शिथिल रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन बजेटले महत्वपूर्ण नीतिगत सुधार र सहुलियतका कार्यक्रमहरू ल्याएको भन्दै उद्योगी व्यवसायीहरूले यसलाई अत्यन्त सन्तुलित र आशालाग्दो कदमका रूपमा लिएका छन्। वर्तमान सरकारसँग संसदमा बलियो बहुमत रहेकाले विगतका वर्षहरूमा जस्तो कार्यान्वयन फितलो नहुनेमा आम निजी क्षेत्र विश्वस्त देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ बजेटले निजी क्षेत्रका धेरैजसो मागलाई स्पष्ट रूपमा सम्बोधन गरेको बताउनु भएको छ। बजेटमा कृषि तथा पशुपक्षी व्यवसाय 2 करोड़ रूपियाँसम्म लगानी गर्ने उद्यमीलाई 4 वर्षसम्म वार्षिक 10% दरले कुल 40% अनुदान दिने व्यवस्था गरिएको छ। यसैगरी कृषि बीमाको प्रिमियममा सरकारले 80% रकम बेहोर्ने नीति अघि सारेको छ। यी व्यवस्थाहरूले कृषिको आधुनिकीकरण र व्यावसायिक उत्पादनमा ठूलो टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ।
0: कलंकी वसुन्धरा सड़क विस्तार 1 दशकमा पनि भएन, पूरा शीर्षकमा गोर्खापत्रमा खबर छ। काठमाण्ड उपत्यकाको जीवनरेखा चक्रपथको कलंकी वसुन्धरा चोक दोस्रो खण्डको विस्तार कार्य 1 दशकदेखि अलपत्र र अस्तव्यस्त छ। चोक खण्डको विस्तारका लागि 2074 माघ 4 गते नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम शुरू हुन सकेको छैन। कलंकी वसुन्धरा चोकसम्मको दूरी 8.2 किलोमिटर छ। सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम शुरू हुन नसकेको हो। अहिलेसम्म यस योजनाको डिजाइन समेत हुन सकेको छैन। अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सड़क विस्तार अझै अन्यूलमै छ, जसले गर्दा स्थानीयले धूलो र हिलोको शास्ति खेप्नु परेको छ। सवारी साधनको अत्यन्तै चाप हुने यस सड़क खण्डमा अत्याधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोर दोहोर र वारपारमा समेत शास्ति भोग्नु परेको छ। विस्तारका लागि भन्दै चक्रपथको यस खण्डको क्षेत्र अधिकारमा पर्ने रूख, बिजुली र टेलिफोनका खम्बा लगायतका संरचना यसअघि नै हटाइसकिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमा चक्रपथको कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गरिने उल्लेख गरेको छ। बजेटमा उल्लेख छ, काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबोइल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। काठमाण्डु चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलले सब तथा डिजाइन सम्पन्न भई डिजाइन स्वीकृतको क्रममा रहेको जानकारी दिनुभएको छ। सो खण्डको विस्तारका लागि चिनिया पक्षले 2 वर्ष अघि तयार पारेको डिजाइनमा हरियाली क्षेत्र, ग्रीन बेल्ट नराखिएको, 2 वटा आकाशी पुल मात्र राखिएको तथा सड़क पेटी लगायत सड़क सुरक्षाका पूर्वाधार कमजोर भएको भन्दै नेपाली पक्षले डिजाइनमा परिवर्तन गर्न आग्रह गरेको थियो।
1: निर्वाचनपछि शिथिल एमाले झुरमुराउन खोज्दै आगामी स्थानीय र प्रदेश चुनाव लक्षित जागरण अभियान घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहस बीच नेकपा एमाले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान घोषणा गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लगभग थला परेको नेकपा एमाले जागरण अभियान मार्फत जुर्मुराउन खोजेको हो। गत जेठ 4 गतेबाट शुरू भएर 8, 9 र 10 गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई माथहतका कमिटिमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन अपानी दुई जारी गर्दै जागरण अभियान घोषणा गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा चुनाव लक्षित जागरण अभियान सफल पार्न एमाले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकेको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ। यो खबरसँगै अन्य दलले साथ नदिँदा निर्वाचनमा जानु पर्यो अध्यक्ष ओलीको भनाई सम्बन्धी खबर छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरूलाई सिध्याउने षड्यन्त्र जारी रहेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले अपानी दुई जारी गर्दै लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको सन्देश पठाउनु भएको हो। ओलीद्वारा हस्ताक्षरित अपानीमा भनिएको छ, नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ। 23 र 24 भदौको घटनापछि प्रतिगमनतर्फ बढ़ेको मुलुकलाई लयमा फर्काउन एमाले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढ़ाएको उल्लेख गर्नुभएका ओलीले अरू दलहरूले साथ नदिएकाले चुनावमा भाग लिन बाध्य भएको स्पष्ट पार्दै अपानीमा लेख्नु भएको छ, प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो।
0: भारतको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको छ। उद्धार भएकामा 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट शनिबार बिहान नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए।
1: जेएनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको एक साता हुन लाग्यो। यसबीचमा सरकार प्रतिवेदनबारे बोलेको छैन। सरकारको मौनतालाई लिएर प्रतिवेदन कार्यान्वयन हुनेमै संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानवाधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
0: मध्यमवर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यमवर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर छोरिम वागेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यमवर्गीय छ। त्यसमा निम्न मध्यमवर्गीय समेतको जनसांख्यिक आँकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छनृ।